0: किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
3: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 9894827359।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: ओहो मेयर साहब नमस्कार है।
7: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
6: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
7: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
6: ए

0: जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौ।
3: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
7: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
3: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
7: तपसिल
3: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
7: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
3: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
7: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
3: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
7: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 मा सम्पर्क गर्नुहोला।
3: टीकापुर नगरपालिका नगर कार्यपालिका कार्यालय
8: सामुदायिक सूचना नेटवर्क CIN।
9: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 23 गते शनिबार, अगस्त 8 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको दशमी तिथि, विश्व भू संरक्षण दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: यातायात सेवा प्रवाहमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा 250 को सामान किन्दा 10 लाख पुरस्कार, उपभोक्ता मारमा परेको बारे सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण।
1: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै, कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ्दा अपराध नियन्त्रणमा चुनौती।
0: एसईई प्रदेशमा लैजाने विषय अन्यलमै, श्रमिक ठग्ने म्यान पावरलाई कार्यवाही थालेपछि व्यवसायी आन्दोलित, विद्युत प्राधिकरण नियमन आयोगको निर्देशन, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य।
1: गाजामा युद्ध विराम लागू भए ता प्रतिदिन एक बाल बालिकाको मृत्यु हुने गरेको युनिसेफको दावी, विश्व बजारमा खाद्य वस्तुको मूल्य 3 वर्ष यताकै उच्च, इरानी सर्वोच्च नेता खामेनीको अवस्था गम्भीर।
0: र जापानमा हुने 20 एसियाली खेलकुदको तयारीका लागि बक्सिङको टोली भारत जाने, अन्तर्राष्ट्रिय पदक जित्ने बक्सिङ खेलाड़ीलाई सम्मान, तेस्रो संस्करणको एनपीएलका लागि क्लबहरूले विदेशी खेलाड़ी भित्र्याउँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, यातायात सेवा प्रवाहमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा ल्याएपछिको प्रसंग।
1: यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झट मुक्त बनाउने उद्देश्यले सरकारले देशभर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स ईडीएल र वेहिकल रजिस्ट्रेशन सिस्टम भीआरएस कार्यान्वयनमा ल्याएको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले आवेदनदेखि स्वास्थ्य परीक्षण, राजस्व भुक्तानी र लाइसेन्स नवीकरण सम्मका अधिकांश सेवा अनलाइनबाटै लिन सक्ने व्यवस्था भएको छ। प्रारम्भिक चरणमा देखिएका अधिकांश समस्या नयाँ प्रणालीका कारण नभई विगतका त्रुटिपूर्ण अभिलेख र केही कार्यालयमा कार्यान्वयनमा भएको ढिलाइका कारण उत्पन्न भएका छन्। ती क्रमशः समाधान हुँदै गएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। वर्षौंदेखि संचालनमा रहेको म्यानुअल प्रणालीमा स्वास्थ्य परीक्षणदेखि राजस्व संकलनसम्मका प्रक्रियामा पारदर्शिताको अभाव रहेको, सीमित व्यक्ति मार्फत मात्रै सेवा प्रवाह हुने तथा शुल्क संकलनमा अनियमितता हुने गरेको गुनासो पटक पटक उठ्दै आएको थियो। हेलो सरकार, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका विभिन्न निकायमा उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रणाली सुधारको प्रक्रिया अघि बढ़ाएको हो। पूर्वाधार विकास मन्त्रालय स्तरीय निर्णयपछि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका एमबीबीएस तथा बीडीएस चिकित्सक, आयुर्वेद चिकित्सक तथा सरकारी सार्वजनिक र निजी अस्पताल तथा क्लिनिकमा कार्यरत चिकित्सकले ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ। व्यक्तिगत रूपमा सेवा लिने चिकित्सकले अधिकतम 150 रूपियाँसम्म शुल्क लिन पाउने कार्यविधि स्वीकृत भएको छ। यो सँगै राष्ट्रिय डाक्टर पोर्टल सञ्चालनमा ल्याइएको छ भने, जहाँ चिकित्सकको दर्ता विवरण, प्यान नम्बर र सेवा अभिलेख कर प्रणालीसँग आबद्ध गरिएको छ। नयाँ प्रणालीमा व्यक्तिगत ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ताका लागि राष्ट्रिय परिचय पत्र, मोबाइल नम्बर र ईमेल आईडी अनिवार्य रहेको छ भने, कम्पनीका नाममा दर्ता हुने सवारीका लागि प्यान नम्बर अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।
0: यसैबीच नेपाल आयल निगमले उपत्यकामा शुक्रबार हिजो मात्रै 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमले जानकारी दिएको हो। निगमका अनुसार शुक्रबार हिजो नेपाल ग्यास 5,000 सिलिण्डर, बाबा ग्यास 2,240 सिलिण्डर, चण्डेश्वरी ग्यास 1,580, एभरेस्ट ग्यास 2,401, हिमालय ग्यास 2,435 सिलिण्डर वितरण गरिएको हो। जनक ग्यास 4,456, श्रीमाया ग्यास 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यसबाहेक ओम ग्यास 1,810, साईबाबा 1,835, एसटीसी 1260, श्री ग्यास 2697, श्रीराम 2845, सिद्धार्थ 1777, सीताश्री 2592, सुगम 1629 सिलिण्डर वितरण गरिएको निगमले जानकारी दिएको छ। खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकिएको भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कानूनी कार्यवाही गर्ने पनि सरकारले चेतावनी दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाई छिपाई आफू निकट व्यक्ति होटेल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा बढ़ी मूल्य लिएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको पनि सरकारले विज्ञप्ति मार्फत जानकारी गराएको छ। हिजोको प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरूले राष्ट्रियता, सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विभिन्न नागरिकका समस्याहरूलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्। एमाले सांसद कृपाराम राणाले लिपुलेक, लिम्पिया धुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो।
3: हामी कुनै पनि हालतमा आफ्नो भूमि, खैर त्यो लिपुलेक, लिम्पिया धुरा, कालापानी किन नहोस्, झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि 1 इन्च भूमि पनि छोड्न सक्दैनौ। म हार्दिक आग्रह गर्न चाहन्छु।
0: नेकपाका सांसद युवराज दुलालले अरनीको राजमार्ग 1 महिनादेखि अवरूद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। रासोपा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो भने राप्रपा सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन, ग्यास अभाव समाधान गर्न र विद्युतीय चूल्होमा भन्सार तथा बिजुलीमा भ्याट छोड्दिन सरकारलाई आग्रह गर्नुभयो।
4: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ। म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाव बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले जरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानु पर्छ कि जस्तो पनि लाग्छ।
0: राष्ट्रपा सांसद रमेश प्रसाईले निर्वाचन ताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। यसैबीच प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताउनु भएको छ। गैराती सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले ढिलो होला तर गलत नहुने बताउनुभयो। उहाँले नआतिन पनि सबैसँग आग्रह गर्नुभएको छ। सुनेको र देखेको भन्दा वास्तविकता कहीँ कहिलेकाहीँ फरक हुन सक्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटि नभएको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले स्टेटसमा लेख्नुभएको छ, केही समय लाग्छ, सही समय आउनलाई ढिला होला तर गलत हुँदैन, नातिनुहोस्। उहाँले भन्नुभएको छ, सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन।
1: श्रमिक ठग्नी, म्यान पावर कम्पनी र एजेन्ट विरूद्ध सरकारले कड़ा नियम थालेपछि वैदेशिक रोजगार व्यवसाय संघ आन्दोलित भएको छ। संघले हिजो पत्रकार सम्मेलन गर्दै पहिलो माग नै श्रमिक ठगेर कार्यवाहीमा परेका म्यान पावर कम्पनीलाई गरिएको कार्यवाही फिर्ता गर्नुपर्ने राखेको छ। माग सुनाई नभई श्रम स्वीकृतिदेखिका सरकारी सेवा लिन बन्द गर्ने समेत घोषणा गरेको हो। संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमाथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो।
5: म्यानपावर एजेन्सीलाई मात्रै श्रमिक पठाउने गरेर प्रपोजलहरू भइरहेको छ, त्यसलाई मात्रै एक्सिट दिने गरेर, ती निश्चित म्यानपावर एजेन्सीलाई मात्रै एक्सिट दिने गरेर चाहिँ प्रपोजल रचिएको छ, रचिँदैछ भन्ने कुरा आइरहेको छ। नेपाल सरकारलाई त्यस्ता किसिमका एकाधिकारहरू हुन नदिने, बरु त्यस्ता श्रम गन्तव्यमा हामी श्रमिक पठाउन तयार छैनौँ, पठाउँदैनौँ, एकाधिकार छैन हामी। हामी बरु नयाँ गन्तव्य मुलुक खोजौँ, नयाँ श्रम गन्तव्य मुलुक खोजौँ, त्यहाँ हाम्रा चाहिँ बेरोजगार श्रमिकलाई चाहिँ व्यवस्थापन गरौँ, तर एकाधिकार श्रमिकलाई लक्षित गरेर ल्याइएका एकाधिकारहरू वैदेशिक रोजगार व्यवसायका लागि मान्य हुने छैनन्।
1: वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले कानूनको सर्वोच्चता भएका मुलुकमा सबैले कानूनको परिपालन गर्नुपर्ने बताउनु भएको छ। यसैबीच वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 भन्दा बढ़ी उजुरी अझै फर्च्युट हुन सकेका छैनन्। वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष 2082-83 दर्ता भएको 5,592 उजुरी दर्ता मध्ये करिब 31% मात्रै फर्च्युट भएका छन्। करिब 68.56% उजुरी अझै टुंगिन बाँकी रहेको छ। विभागका अनुसार 1,134 उजुरी मिलापत्र मार्फत समाधान गरिएका छन् भने 574 मुद्दा अदालतमा दायर गरिएका छन्। तथ्याङ्कले वैदेशिक रोजगारीमा ठगी, सम्झौता उल्लंघन र विभिन्न विवाद अझै व्यापक रहेको संकेत गरेको छ। विभागले उजुरी फर्च्युट लक्ष्य अनुसार गर्न किन सकेको छैन सीआईएमसँग कुरा गर्दै विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो,
6: त्यो मुद्दा छ, त्यो मुद्दा चाहिँ विभागले आफै मात्रै फर्च्युट गर्ने मुद्दा होइन। हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पुर्जीको लागि जान्छौँ। न्यायाधिकरणबाट पक्राउ पुर्जी आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौँ। प्रहरी प्रशासनले मानिस नेपालमा छ कि बाहिर छ कि खोजेर लिएर आउनुहुन्छ, त्यसपछि लिएर आइसकेपछि बयान हुन्छ, अनि त्यसपछि हामीले न्यायाधिकरणमा लगेर पेश गरेर यो मुद्दा व्यवस्थापन हुने यसको प्रक्रिया हुन्छ। त्यसैले पनि मुद्दाहरू चाहिँ फर्च्युटको क्रम चाहिँ अलिकति अलिअलि धेरै ठुलो संख्यामा बाँकी रहेको जस्तो देखिन्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आमाको दूध बाल बालिकाका लागि अमृत समान।
7: आमाको दूधले चाहिँ नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो भयो। अरू जनावरको दुधले चाहिँ कडा दही भन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ, त्यसैले बच्चालाई झाडा पखाला लाग्ने, प्रोटिन बढी हुन्छ।
1: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै। कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ्दा अपराध नियन्त्रणमा चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
11: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: साधारण सभा हुने स्थान टिकापुर योगा आश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
11: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091-560-892।
8: सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
13: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
12: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
13: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारी अस्पतालका फार्मेसीको नाम फेरियो फेरिने अवस्था शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। दोलखाका श्याम भुजेल गत बिहिबार दिउँसो दमको औषधि किन्न राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीको लाइनमा हुनुहुन्थ्यो। जब पालो आयो उहाँले डाक्टरले लेखिदिएको अनुसार देखाउँदै औषधि माग्नुभयो, तर त्यो औषधि उक्त फार्मेसीमा थिएन। देशका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा लेखिएको छ सुलभ फार्मेसी, तर महँगा र बीमामा समावेश औषधि किन्नु जानुपर्छ भने निजी फार्मेसीमै जानुपर्ने बाध्यता अझै पनि रहेको छ। प्रहरीमा जनशक्ति बढ़ेन, 4.35% बढ़्यो अपराध शीर्षकको अर्को खबर छ। प्रहरी जनशक्ति एक दशकदेखि लगभग उस्तै छ, तर अपराधको ग्राफ भने लगातार उकालो लागिरहेको छ। आर्थिक, वित्तीय तथा डिजिटल अपराधको चाप बढ़दै जाँदा पछिल्लो एक वर्षमै नेपाल प्रहरीमा दर्ता भएका मुद्दाको संख्या 4.35% बढ़ेको छ। एक वर्षमा मुद्दाको संख्या 2544 बढ़ेको छ। आर्थिक वर्ष 2082-83 नेपाल प्रहरीमा 61,016 मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो कम थियो। जनशक्ति र स्रोत साधनको सीमितताले बढ़ी अपराध नियन्त्रण र अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण बन्दै शीर्षकमा नवराज मैनालीले खबर लेख्नु भएको हो। त्यस्तै भित्रपृष्ठमा कम्बोडियाको जेलमा 76 नेपाली म्यान पावरबाट 18 नेपाली म्यानमारबाट 18 नेपाली जेलमुक्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने विद्युत प्राधिकरणलाई नियमन आयोगको निर्देशन, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ।
0: कान्तिपुर दैनिकको भित्री पन्नामा नेपालका सड़कमा विद्युतीय सवारी कति सुरक्षित शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। 26 देखि 31 साउनसम्म भ्रुकुटी मण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को तयारी तीव्र पारिएको छ। अर्को खबर छापिएको छ, चर्चा र विवादमा आइरहने ल्यारी एलिसन शीर्षकमा यो खबर छापिएको छ भने र भित्री पन्नामै मापदण्डको व्यवस्थाले फेवातालमा मानवीय क्षति बढ़दो शीर्षकमा दीपक वरियारले पोखराबाट लेख्नु भएको छ। मापदण्ड पालना र स्ट्याण्ड अप प्याडल एसयूपी बोर्ड सञ्चालन सम्बन्धी कार्यविधि नहुँदा फेवातालमा दुर्घटना बढ़िरहेको छ। भदौमा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी बारेको खबर छापिएको छ भने परराष्ट्रको ओएनडीएममा सामान्य र अर्थ मन्त्रालयको असहमति शीर्षकमा खबर छ। परराष्ट्र सेवाका दरबन्दी स्थानान्तरण गरेर प्रशासनतर्फका मात्रै दरबन्दी कटौती प्रस्ताव गरिएको दुवै मन्त्रालयका अधिकारीहरूको टिप्पणी छ। कूटनीतिक क्षेत्रको आवश्यकता नबुझिएको भन्दै परराष्ट्रले असन्तुष्टि जनाएको राजेश मिश्रले लेख्नु भएको खबरमा उल्लेख छ। कन्सुलर सेवा अब अनलाइनबाट शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई अनलाइन प्रविधिमा रूपान्तरण गरेको छ। कन्सुलर प्रमाणीकरणका लागि अब अनलाइन आवेदन दिन सकिनेछ। आवेदनको अवस्था हेर्न सकिने तथा अनलाइनबाटै राजस्व तिर्न सकिने व्यवस्था मिलाइएको हो। सुनौलो तोपका गुण्डले सजियो शुक्ला फाँटा शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट तस्विर सहित लेख्नु भएको खबर पनि छापिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। देशभित्र रोजगारीको अभाव र ऋणको चापले नेपाली महिला कष्टकर यात्रा गर्दै प्रतिबन्धित कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य छन्। उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति कमजोर देखिएको छ। वैदेशिक रोजगार व्यवसायीद्वारा श्रमिक विदेश नपठाउने घोषणा शीर्षकमा खबर छ भने चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च शीर्षकमा कृष्णा प्रसाईले लेख्नु भएको छ। जुन गतिमा मूल्य बढ़ेको थियो त्यसरी नै घटेपछि नाफाको आशामा चाँदी किनेका लगानीकर्ताहरू भने अन्यलमा परेका छन्। मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए शीर्षकमा शिवपुरीले भारत डुमरा शीर्षकबार डुमराबाट खबर लेख्नु भएको छ। 2 बोरा युरिया र 6 बोरा डीएपी मल लिएर घर फर्किँदै गर्दा दुवै भारतमा पक्राउ परेका थिए। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकमा खबर छापिएको छ। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलहरूको प्राथमिकताबाट बाहिरिँदै गएको उल्लेख गरिएको छ र विभिन्न व्यक्तिहरूको विचार पनि छ। प्रेस स्वतन्त्रतामा प्रतिबद्ध छौ शीर्षकमा डाक्टर विक्रम तिमल सिन्हा जो संचार मन्त्रीको रूपमा हुनुहुन्छ उहाँको विचार पनि छापिएको छ। कांग्रेस इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकमा खबर छापिएको छ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउनको अन्तिम साता काठमाडौँमा बोलाएको राष्ट्रिय भेला नरोक्ने भएको हो। इतर पक्षले हिजो पत्रकार सम्मेलन गरी भेला नरोकिने जानकारी गराएको छ। गोर्खापत्र दैनिकमा प्रतिनिधि सभामा उद्योग मन्त्रीको जवाब ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा खबर छापिएको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको उहाँले बताउनुभयो। तीन प्रतिष्ठानमा पदाधिकारी नियुक्त शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो। 250 सामान किन्दा 10,00,000 पुरस्कार शीर्षकमा अर्को खबर पनि छापिएको छ। 250 रूपियाँको सामान खरिद गर्दा 10,00,000 रूपियाँ पुरस्कार हो। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएपछि करदाता पनि राज्यबाट सिधै पुरस्कृत भएका हुन्। आन्तरिक राजस्व विभागले संचालन आरम्भ गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणको भाग्य चिट्ठा लकी ड्रको नतिजा अनुसार किराना पसलमा सामान खरिद गर्ने उपभोक्तालाई पुरस्कृत गरिएको हो। विभागले 2,56,08,094 विद्युतीय र 7,077 नगद कारोबार गरेका करदाता मध्येबाटै विजेता छनौट गरिएको जानकारी गराएको छ। विभागका अनुसार 250 रूपियाँको सामान खरिद गर्ने कुपन नम्बर 00731525449 का उपभोक्ता कञ्चनपुरका हेमराज जोशीले 10,00,000 रूपियाँको बम्पर उपहार प्राप्त गर्नुभएको हो।
15: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले गत अक्टोबरमा युद्धविराम लागू भएदेखिका प्रतिदिन एकजना बाल बालिकाको मृत्यु हुने गरेको अध्ययन सार्वजनिक गरेको छ। युनिसेफले 300 दिनमा गाजापट्टीमा कम्तीमा 300 बाल बालिकाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको हो। पश्चिम एसिया र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्डका अनुसार युद्धविराम चलिरहेको समयमा पनि हरेक दिन औषधमा एकजना बाल बालिकाको मृत्यु हुने गरेको हो। गाजापट्टीको करिब एक तिहाई भूभागमा सीमित रहँदै क्षतिग्रस्त भवनहरू, भग्नावशेष र ठोस फोहोर जस्ता भए जम्मा भएका असुरक्षित स्थानमा परिवारहरूको बसोबासका कारण पनि त्यसो भएको हुन सक्ने अध्ययनमा उल्लेख गरिएको छ। गाजापट्टीभरि बालबालिकाले तीव्र कुपोषण रोग, असुरक्षित पिउने पानी र क्षतिग्रस्त सरसफाई प्रणालीको सामना गर्न बाध्य भएका छन्। विश्व बजारमा खाद्य वस्तुको मूल्य जुलाई महिनामा 3 वर्ष यताकै उच्च स्तरमा पुगेको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ। एफएओको खाद्य मूल्य सूचकांक जुलाईमा औसत 131.1 अंक पुगेको छ। यो जूनको 130.3 अंक भन्दा 0.7 अंक अर्थात 0.6% बढ़ी हो। यो जनवरी 2023 यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानी सर्वोच्च नेता मजुबा खामिनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ। इरानी संचार माध्यमका अनुसार खामेनीको अवस्था अत्यन्त गम्भीर रहेको उल्लेख गरिएको छ। अमेरिकी आक्रमणमा गम्भीर घाइते हुनुभएका उहाँलाई सार्वजनिक गरिएको थिएन। अमेरिका र इजरायलद्वारा चलाइएको संयुक्त सैन्य आक्रमणमा पिताको मृत्युपछि तत्काल उहाँ सर्वोच्च नेतामा छानिनु भएको थियो। पदभार ग्रहण गरेदेखि कुनै सार्वजनिक कार्यक्रममा उपस्थित नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली बक्सिङ टोलीले 20 एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली सोमबार भारत जान लागेको छ। नेपाल बक्सिङ महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने 2 र उत्कृष्ट प्रदर्शन गर्ने 2 गरी 4 खेलाड़ीलाई नगद सहित सम्मान गरेको छ। पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राणा तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अञ्जनी तेली सम्मानित हुनुभएको हो भने इंग्ल्याण्डका पूर्व राष्ट्रिय क्रिकेटर रवि बोपाराले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा पनि चितौन राइनोजबाट खेल्नुहुने भएको छ। चितौनले सामाजिक सञ्जाल मार्फत बोपाराले लगातार तेस्रो संस्करण खेल्ने जानकारी दिएको हो। किर्तिपुर र मूलपानीको विकेट स्वरूप फेरिन थालेको छ। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण र 19 वर्ष मुनिको महिला विश्वकप क्रिकेट लक्षित निर्माण कार्यलाई तीव्रता दिइएको छ।
15: नेपालमा शुरू गरिएको आमाको दूध बैंकको अवधारणा र यसको संचालन अभ्यास तथा चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
17: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
16: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
17: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
16: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
17: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
16: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
17: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
16: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
17: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
16: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
17: सम्पर्कका लागि 091560265 98491010487 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
18: कारण चाहिँ के थियो?
7: अब यसै पनि आमाको दुधको एउटा विशेषता भन्दाखेरि चाहिँ आमाको दुध पचाउन सजिलो हुन्छ बच्चाहरूलाई। गाईको दुधमा पनि गाईको बच्चालाई चाहिने सबै थोक हुन्छ नि, उसको बच्चालाई त्यही दुध राम्रो हो। आमाको बच्चालाई आफ्नो मतलब मान्छेको बच्चालाई मान्छेकै दुध चाहिन्छ। आमाको दुध पचाउन एकदम सजिलो हुन्छ सबै बच्चाको लागि, होइन? फर्मुला दुध भनेको त गाईको दुधहरू, गाई अरू जनावरको दुधबाट बनेको हुन्छ, जसमा चाहिँ उनीहरूले सबै प्रशोधन गरेर आमाको दुधमा जति हुन्छ त्यति नै बनाउन खोजेको हुन्छ नि। तर पनि त्यो दुध पचाउन गाह्रो हुन्छ। झन् गाई भैँसीको दुधमा त त्यो पेटभित्र गएर प्रोटिन त हुन्छ, त्यसमा त्यो दही बन्छ नि त पेटभित्र गइसकेपछि। आमाको दुधले चाहिँ नि नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो भयो। अरू जनावरको दुधले चाहिँ कडा दही भन्छ अरे, जुन चाहिँ पचाउन गाह्रो हुन्छ। त्यसैले बच्चालाई झाडा पखाला लाग्ने, प्रोटिन बढी हुन्छ, त्यसले गर्दा एलर्जी हुन्छ नि। एकचोटि एलर्जी भएपछि कहिले पनि त्यो दुध नपच्ने त्यस्तो हुन्छ। दमको रोगहरू लाग्ने त्यो सबै चाहिँ नै त्यही प्रोटिनले गर्दाखेरि हो। जुन चाहिँ आमाको दुधमा चाहिँ नै त्यस्तो केही हुँदैन, पचाउन पनि सजिलो हुन्छ। त्यसैले यदि अस्पतालमा भर्ना भएको बच्चा छन् जुन चाहिँ समयभन्दा अगाडि जन्मेको छन्, उनीहरू अलिकति एकदमै धेरै गाह्रो छ उनीहरूलाई बाँच्न, भने आमाको दुध आफ्नै आमाको दुध त बेस्ट भइहाल्यो। आफ्नो आमाको आ छैन भने अरूको आमाको दुध भए पनि प्रशोधन गरेर दिँदाखेरि आमाको दुधबाट हुने फाइदा त उसले पाउने भयो। त्यसले गर्दा पहिला हामीले केही नलाई बच्चालाई खुवाउनु त पर्यो, होइन? सुरुमा त हामी पानी चढाएर राख्छौँ। खुवाउन सुरु गरिसकेपछि आमाको दुध छैन भने, आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो, बट्टाकै दुध खुवाउनु पर्थ्यो। त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस भन्छ, आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ, त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ त्यो आमाको दुध पाउन थालेको भएर
18: प्रसूति गृहमा त्यो समस्या कम भयो। अहिले त्यो चाहिँ अहिले अस्पतालमा मात्रै छ कि अन्य ठाउँमा पनि विस्तार?
7: अब सरकारले सबैतिर गर्ने जो जुन हामीले चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भन्दाखेरि, जहाँ चाहिँ नि जन्मिने बित्तिकै बच्चालाई आमाको छालासँग टाँसेर राख्ने, 1 घण्टाभित्र दुध खुवाउने, आमालाई दुध खुवाउनलाई सहयोग गर्ने, आमालाई केही समस्या भएदेखि समस्याको समाधान गर्न सहयोग गर्ने, त्यो सबै चाहिने अरू अस्पतालहरूमा पनि हुन्छ। तर
0: डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
15: यातायात सेवा प्रभावमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा 250 सामान किन्दा 10,00,000 पुरस्कार उपभोक्ता मारमा परेको बारे सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
0: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै। कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने। प्रहरीमा जनशक्ति नबढ़दा अपराध नियन्त्रणमा चुनौती।
15: एसीए प्रदेशमा लैजाने विषय अन्यलमै श्रमिक ठग्ने मेन पावरलाई कार्यवाही थालेपछि व्यवसायी आन्दोलित। घर आएपछि उपभोक्तालाई पनि मौसमी दर अनिवार्य गर्न विद्युत प्राधिकरणलाई नियमन आयोगको निर्देशन।
0: गाजामा युद्धविराम लागू भए यता प्रतिदिन एक बाल बालिकाको मृत्यु हुने गरेको युनिसेफको दावी। विश्व बजारमा खाद्य वस्तुको मूल्य 3 यताकै उच्च।
15: र जापानमा हुने विश्व एसियाली खेलकुदको तयारीका लागि बक्सिङ टोली भारत जाने। अन्तर्राष्ट्रिय पदक जित्ने बक्सिङ खेलाड़ीलाई सम्मान।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ अहिलेका सांसदहरूले दिने अभिव्यक्ति। विभिन्न शैली र विभिन्न विषयवस्तुमा उनीहरूका फरक फरक विचार धारणा हुने गरेका छन्। कतिपयले भाइरल हुनको लागि पनि सांसदहरूले मनलाग्दी बोलेको भनेर टीका टिप्पणी आलोचना गर्ने गर्छन्। यहाँ संसद भवनको बाहिरपट्टि जस्तो देखिन्छ, जहाँ कुनामा सांसद लेखिएको छ एउटा झोला, त्यही झोला नेरै एकजना सांसद जस्ता देखिने व्यक्ति टाउकोले टेकेका छन् र खुट्टा माथितर उठाएका छन् र त्यहाँ नजिकै पुगेका छन् पत्रकार र विभिन्न संचार माध्यममा आबद्ध व्यक्तिहरू र एकजना व्यक्तिले त्यहाँ माइक अगाडि नजिकै मुखैमा राखेको जस्तो देखिन्छ। सांसद जस्ता देखिने व्यक्ति टाउकोले टेकेर केही भनिरहेका छन्। तल यस्तो लेखिएको छ, तिमीहरूले कुरै बुझेनौ क्या, खुट्टाले टेकेर बोल्दा त भाइरलै हुन्न भन्या।
15: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
19: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान साढ़े छ बजे खोज खबर में यहां स्वागत छ। खोज खबर ईश्वर साउद को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरुबाट। सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग आबद्ध गर्ने सरकारको निर्णय। आज केही प्रदेशमा भारी वर्षाको सम्भावना। सुनको मूल्य उच्च, मूल्य बढेकाले व्यापार सन्तोषजनक नभएको टीकापुरका व्यापारीको भनाई। समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित, रासायनिक मलको विकल्प खोज्नुपर्ने कृषि प्राविधिकको सुझाव। र पूर्वानुमानमा आधारित विपद प्रतिकारलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता। अब खोज खबर विस्तारमा। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसूनको न्यून चापी रेखा सरदर स्थानको आसपास रहेको छ। कोशी र मधेस प्रदेश तथा बागमती प्रदेशका लगायत बाँकी हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको छ। कोशी मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना पनि छ। कोशी र बागमती प्रदेशको पहाड़ी भागका धेरै तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम पहाड़ी भागका केही स्थानमा मध्यमको वर्षा हुने सम्भावना छ। साथै तराईका केही स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। यसै गरी आज राति देशभर साधारणतया बदली रहनेछ भने हिमाली तथा पहाड़ी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले माताहतका चारवटा प्रादेशिक अस्पताललाई कैलालीको गेडा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग आबद्ध गर्ने निर्णय गरेको छ। विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबीबीएस सहितका चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका बेला आवश्यक मापदण्ड पूरा गर्न प्रदेश सरकारले यो निर्णय गरेको हो। तर गेटामै 300 शैयाको शिक्षण अस्पताल तत्काल सञ्चालन गर्ने लक्ष्य यसबाट प्रभावित हुने हो कि भन्ने चिन्ता स्थानीय सरकारहरूले व्यक्त गरेका छन्। बिहिबार बसेको प्रदेश मन्त्री परिषदको बैठकले सेती, टीकापुर, लम्कीचुवा र महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको हो। यसअघि विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगमा सो मूल्याङ्कन फारम बुझाउँदा सेती, टीकापुर र महाकाली अस्पताललाई आबद्ध गर्ने सम्बन्धमा सामाजिक विकास मन्त्रालयको सहमति लिएको थियो। मन्त्री परिषदको पछिल्लो निर्णयसँगै लम्कीचुवा प्रादेशिक अस्पताल पनि विश्वविद्यालयसँग जोडिने भएको छ। सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर नीरज अर्यालका अनुसार विश्वविद्यालयको आफ्नै सिल अस्पताल पूर्ण रूपमा सञ्चालनमा नआएसम्म चिकित्सा शिक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न प्रदेश अस्पताललाई निश्चित शर्तसहित उपलब्ध गराउने निर्णय गरिएको हो। उहाँका अनुसार अधिकतम 5 वर्षका लागि उपलब्ध गराइने, आवश्यक परे प्रदेश सरकारले जुनसुकै बेला सहमति अन्त्य गर्न सक्ने तथा विश्वविद्यालयले ती अस्पतालमा पूर्वाधार, जनशक्ति, अनुसन्धान र सेवामा सहयोग गर्नुपर्ने शर्त राखिएको छ। 3 वर्ष अघिसम्म 1,00,000 तोलामा कारोबार हुने सुनको मूल्य अहिले 2.5-3 लाखसम्म कारोबार भइरहेको छ। सुनको मूल्य आकाशीयपछि व्यापार पनि खासै सन्तोषजनक नरहेको व्यापारीहरू बताउँछन्। थप खबर सहकर्मी गीता चौधरीबाट।
1: सुनको मूल्य आकाशीयसँगै सुनको व्यापारमा कमी भएको सुनचाँदी व्यवसायहरूको भनाई छ। सुनको मूल्य बढेपछि ग्राहक नै अलमलमा परेका, व्यापार पनि सन्तोषजनक नभएको व्यवसायको भनाइ छ। सुनिता सुनचाँदीका संचालक रमेश सोप पनि आजभोलि कहिलेकाहीँ मात्र व्यापार हुने गरेको, सुनको मूल्यले उपभोक्ता नै अलमलमा परेको बताउनुहुन्छ।
2: अहिले व्यापार अब त्यस्तो खासै त केही छैन। अब सुन चाँदीको भाव उतार चढ़ावले गर्दा पनि ग्राहक पनि अलमल सिजनमा छन्, के गरम के नगरम भनेर। अब सिजन आइरहेको उसमा पनि खासै व्यापार छैन, भने पहिला भन्दा व्यापार बढ्या छैन। व्यापार अब फाटा फुटा त्यस्तो छ, त्यस्तो सिजन अनुसारको जस्तो चिजको तयारी यताउता हुन्छ नि महिलाहरूको, त्यो खासै देख्न पाइएको छैन। उम्मिद छ हुन्छ होला जस्तो छ।
1: अर्का सुनचाँदी व्यवसाय गोपाल सुनार, सुनको मूल्य बढेर व्यापारमा समस्या छ, सुनको मूल्य घटेको भए उपभोक्ता र व्यापारी दुवैका लागि राम्रो हुने बताउनुहुन्छ।
3: व्यापार त्यस्तो चाहिँ खास पनि छैन, सुनको भाउ पनि बढेर अलिक गाह्रो भएको छ। सुनको अलिक घट्दै गएपछि ग्राहकहरू आउने कुरा हुन्थ्यो, बढेको पनि छैन, त्यति पनि छैन, अर्डर आइरहेको छ। एकदमै नभई नहुने भएपछि मान्छेले किन्न लाग्छन्, अनि मसँग पैसा छ सुन किनौँ भन्ने कुरा छैन।
1: व्यापारीहरू आज भोलि पुराना गहना मर्मत गरेर व्यवसाय धानिरहेका छन्। पीआर सुनचाँदीका संचालक प्रकाश सुनारको अनुभव यस्तो छ।
4: व्यापार कहिले हुन्छ कहिले हुँदैन, यस्तै छ। सुनको रेट बढेछ, अहिले त घटेको छ एकदम कम। कहिले खाली बस्नुपर्छ, कहिले काहीँ मर्मत गर्ने आउँछन् पुरानाहरू, त्यही साथले।
1: सामुएल ज्वेलर्सका संचालक शोभा थापा भने बर्खा सकिएपछि आज भोलि व्यापार सन्तोषजनक भएको बताउनुहुन्छ।
5: अहिले राम्रै छ, ठिकै छ, अहिले सिजन छ, राम्रै छ। कहिले कम हुन्छ, कहिले धेरै हुन्छ, यहाँका छैन, राम्रै छ, आजसम्म राम्रै चलिरहेको छ। कहिले खाली हुँदैन, सानोतिनो कामलाई अथवा ठुलो कामलाई आउने जाने गर्दाखेरि हुन्छ, खुसी नै छौँ, खुसी नै हुनु पर्यो। अफ सिजनमा पनि हुन्छ, फाटो फुटो सानोतिनो कामको लागि पनि आउनुहुन्छ कस्टमर, भनेको कहिले नै खाली हुनुहुन्न। सिजनमा जान अलि प्याक नै हुन्छ, तर अघि पछि अफ सिजनमा सानोतिनो काम फुटेको अथवा सानोतिनो कामलाई पनि आइराख्नुहुन्छ।
1: आज भोलि व्यापार सन्तोषजनक भएको दुर्गा ज्वेलर्सका संचालक देवबहादुर सुनार बताउनुहुन्छ। व्यापार व्यवसाय बढाउनका लागि स्वदेशमा रोजगारीको अवसर पनि नभएका मानिस रोजगारीका लागि विदेशिँदा यहाँको व्यापार व्यवसायमा समेत असर परेको बताउनुभयो।
6: सुनचाँदीको व्यापार त अब धेरै डाउन भयो, पहिला भन्दा त धेरै घटेको थियो, मूल्य पनि वृद्धि भयो। मान्छेको यहाँ चाप छैन, मान्छेहरू सबै चाहिँ बाहिर छन्। दुई तिन दिन जस्तो व्यापारहरू अलिअलि चल्ने मान्छे तिन चाहिँ अलिअलि आउने जस्तो गर्छन्, फेरि चार चार दिन फेरि बन्द हुन्छ सुनसाने जस्तो। अहिले खासै यसमा सन्तुष्टि छैन, यो बिचमा यो चाहिँ खेतीपातीहरू अलि गरिसकेपछि त अब अलिअलि मान्छेको चहल पहल यताउता भइहाल्छ, खेतीपाती अलिअलि भयो, तर अब त्यो व्यापारको लागि सन्तुष्टिजनक किसिमको व्यापार छ। व्यापार गराउनलाई त तपाईँको राष्ट्रैबाट पहल हुनु पर्यो, युवा शक्ति हिँड्नु पर्यो, विवाह गर्ने युवाहरू यहीँ चाहिँ व्यापार उद्योग धन्दा फस्याउनेहरू, अब सबै चिज यहाँ भएपछि किनबेच गरी हुने हुन्थ्यो। अब युवा जति सबै अहिले जो चाहिने शक्तिहरू हो त्यो सबै बाहिर, अब यहाँ बुढापाकाहरू थन्किसकेका, अब अलि त्यस्तै बाहिर जान नसक्नेहरू, कोही देश भए त कति चल्दोस् यो।
0: खोज खबरमा समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
8: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
7: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
9: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनास कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
10: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
11: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टीकापुर, कैलाली।
13: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध। जानकी गाउँपालिका तीन नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनार में पशु चौपाए नई बान देवी सड़क किनार में माल वस्तु नई कुरा देवी साथ ही सड़क किनार में पशु चौपाए बांध के ढुंगा बालुआ गिट्टी मल कुरा के दुर्घटना हुई से एक जिम्मेवारी स्वयं व्यक्ति हुक्रा ले पड़ना बा
14: जानकी गाउँपालिका तीन नम्बर वाडा कार्यालय लाइकपुर
15: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलतमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले 30 गते शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला टिकापुर अस्पताल टिकापुर कैलाली
0: विश्रामपछि खोज खबरमा स्वागत छ अब बाँकी खबर पछिल्लो समय किसानहरूले धानमा झार मार्ने औषधि छरेर युरिया मलको पर्खाईमा छन् तर युरिया मल कतै पाउन सकेका छैनन् खास गरी धानमा 3 पटकसम्म युरिया मल हाल्नुपर्ने पर्नेमा किसान समस्यामा छन् झार मार्ने औषधिले धानलाई वृद्धि विकास हुन समस्या पारेको छ भने त्यसमाथि फेरि समयमै युरिया मल नपाउँदा किसान झन समस्यामा परेका छन् र यसले उत्पादनमा समेत समस्या हुने कृषि प्राविधिकहरू बताउँछन् यसै विषयमा सहकर्मी पूर्ण विकले जानकी 7 वडा नम्बरका वडा कार्यालयका कृषि प्राविधिक चक्रप्रसाद भारसँग कुराकानी
16: हामीले धानमा विशेष गरी रासायनिक मलको विशेष गरी युरिया सब ड्रेसिङ गर्नुपर्छ यो अनिवार्य कुरा हो विशेष गरी 3 पटकसम्म धान रोपेको 21-25 दिन 50-55 दिन र 75-80 दिनको बीचमा गरेर हामीले करिब करिब 3 पटकसम्म अवस्था हेरेर चाहिँ रासायनिक मलको युरिया टप ड्रेसिङ गर्नुपर्छ भन्ने छ यो अनिवार्य कुरा पनि हो अब त्यो मध्येको कुरा अहिले हजुरले भन्नुभयो यो रासायनिक मल चाहिँ पाउनु भएको छैन त्यसमा पनि अब यो झारनाशक विषादी सर्ने काम भइराखेको छ रासायनिक मल छैन यसले उत्पादनमा के कस्तो असर गर्छ भन्ने कुरामा चाहिँ अब उसै त त्यत्तिकै उत्पादनमा असर हुने भइहाल्यो किनकि हाम्रो चाहिँ रासायनिक मलमा युरिया टप ड्रेसिङ गर्नपर्छ 3 पटक मैले न्यूनतम 3 पटक भने अब अवस्था अनुसार के त कस्तो छ त्यो युरियाको समस्या देखिएको चाहिँ फिल्ड हेरेर थाहा हुन्छ त्यो भए हुनाले फिल्ड हेरेर अवस्था हेरेर हामीले मल चाहिँ युरिया टप ड्रेसिङ गर्नै पर्छ तर यो रासायनिक मलले त झन् चाहिँ के गर्छ भने करिब 1 हप्तासम्म त्यो हाम्रो धान बालीलाई धार नाशक विकासी छर्दाखेरि 1 हप्तासम्म त्यसको वृद्धि विकास रोकिने काम र उत्पादन त्यसको वृद्धि विकास रोक्ने काम चाहिँ त्यो धार नाशक विकासीले 1 हप्तासम्म गर्छ अब त्यो बीच चाहिँ अब मल पनि उसले खाने तत्त्व चाहिँ प्राप्त गर्न सकेन भने त्यसले चाहिँ उत्पादनमा असर त गर्ने नै भयो
17: जस्तो मानौ अहिले चाहिँ जुन समयमा यदि चाहिँ धानले पोषक तत्व पाएन अथवा युरिया पाएन र पछि चाहिँ पाइयो त्यो व्यवस्था भयो भने बढी मात्रामा हाल्दा त्यस्तो केही प्रभाव पर्छ या
16: यो चाहिँ एकदम हामीले चाहिँ जस्तो के हुन्छ भने जस्तो हामीले खाना खाँदाखेरि पनि बिहान दिउँसो र साँझ भन्ने गरी न्यूनतम अब 3 पटकसम्म यसो खाना खानुपर्छ भन्ने छ हाम्रो नेपाली कल्चरमा चाहिँ बिहान अनि दिउँसो नास्ता र बेलुका खाना खान्छौँ तर चाहिँ एक दिनमा चाहिँ त्यो 3 पटकको एकै पटक खाइदिने जस्तो कुरा चाहिँ हजुरले गर्नुभयो यो चाहिँ एकदम गलत हुन जान्छ हामीले रासायनिक मल चाहिँ युरियाको कुरा गरेका छौँ अन्य चाहिँ डिएपी पोटास अर्को नाइट्रोजन फस्फोरस पोटास भन्ने जुन तत्त्व छ त्यो चाहिँ जमिनको तयारी गर्ने बेलामा हो रोप्ने बेलामा हो प्रयोग गर्ने जुन चाहिँ नाइट्रोजन भन्ने कुरा छ यो चाहिँ टप ड्रेसिङ गर्ने कुरा जुन चाहिँ युरियाबाट पाउँछ यो चाहिँ पटक पटक गरेर छर्ने हो तर मात्रा चाहिँ एकदम कम मात्रामा फिल्ड हेरेर कहिले काहीँ के हुन्छ भने कस्तो छ देखिएको युरियाको कमी देखिएको छ भने छर्ने अवस्था आउँछ नभए भने नछर्दा पनि हुन्छ तर चाहिँ सामान्यतया चाहिँ त्यो युरिया कमीको समस्या देखिहाल्छ यो चाहिँ पटक पटक मात्रामा थोरै मात्रामा प्रयोग गर्ने हो त्यो एकैचोटि चाहिँ ठिकै छ अहिले चाहिँ 21-25 दिनमा पाइएन धान रोपेको त्यसपछि 45-50 दिनमा नि पाइएन धान रोपेको भनेपछि 80-85 दिनमा पाइयो त्यो चाहिँ 21-55 दिनको मात्रालाई न यसमा छर्छु भन्ने काम चाहिँ किसानले कहिले पनि गर्नु हुँदैन
17: त्यसो भए अहिले विकल्प चाहिँ के छ
16: अब यसको विकल्प मैले चाहिँ देखेको अब चाहिँ रासायनिक मल युरिया पाइएकै छैन भने अहिले चाहिँ बजारमा एनपीके पाइन्छ, लिक्विड झोलमा डब्बामा पाइन्छ, 2 ml प्रति लिटरको दरले स्प्रे गर्दा केही परिपूर्ति हुने काम चाहिँ हुन्छ। त्यसको साथसाथमा जिङ्क पनि पाइन्छ, स्प्रेवाला फोलियर स्प्रे गर्न मिल्ने चाहिँ जिङ्क पनि पाइन्छ। जिङ्क र चाहिँ त्यो चाहिँ एनपीके मिसाएर तपाईँले चाहिँ प्रयोग गर्न सक्नु भने केही राहत हुने कुरा चाहिँ हुन्छ। तर चाहिँ किसानहरूलाई त्यो चाहिँ अलि महँगो पर्न जान्छ, अलि झन्झट हुन्छ र काम पनि चाहिँ जस्तो चाहिँ युरिया जस्तो काम चाहिँ एनपीकेले गर्दैन।
0: अब बाँकी खबर, सुदूरपश्चिममा जलवायु उत्थानशील तथा विपद पुनर्स्थापना पूर्वानुमानमा आधारित प्रतिकारलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ। हिजो कैलालीको धनगढ़ीमा आयोजित प्रदेश स्तरीय संवाद कार्यक्रममा सरकारवालाहरूसँग भएको छलफलमा यस्तो प्रतिबद्धता जनाएको हो। सो छलफलमा 11 बुँदे संकल्प सहित पूर्वानुमानमा आधारित पूर्व कार्यलाई प्रदेशको विपद व्यवस्थापन प्रणालीमा जोड्ने प्रतिबद्धता जनाएका हुन्।

0: विषय पनि प्रतिबद्धता पत्रमा समेटिएको छ। करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। कञ्चनपुरको पुनर्वास स्थित शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँको सामान खरिद गरेका व्यक्ति हेमराज जोशीले 10 लाख रूपियाँको उपहार जितेका छन्। कुपन नम्बर 007315254493 भएका उपभोक्ताले 10 लाख रूपियाँ जितेका हुन्। उनले साउन 7 गतेको दिन सामान किनेका थिए। अन्य 15 जनाले भने 1-1 लाख रूपियाँको उपहार जितेका हुन्। आन्तरिक राजस्व विभागले हिजो अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी गराएको हो। करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले योजना सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: टीकापुर नगरपालिका वडा नम्बर 5 स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: हेमंत स्वा टीकापुर ब्लॉक नंबर 7 गोल पार्क नजीक गुम्बा रोड टीकापुर। फोन नंबर 0 91 560 0 95 मोबाइल नंबर 98 484 27 359।
1: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भन्दै सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98 484 48 673 र 98 1468 0204।
8: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। नेपाली सेनामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका 8 बस्ने 35 वर्षीय हरीश चन्दलाई प्रहरीले पक्राउ गरेको छ। हरीशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीड़ितबाट रो 2,40,000 असूल गरी ठगी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरीकारले चिसापानीबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको बताएको छ। निजो उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। सरकारले खाना पकाउने, एलपी ग्यास लुकाउने तथा कालोबजारी गर्ने विक्रेतालाई हदैसम्मको कार्यवाही गर्ने चेतावनी दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृत्रिम अभाव सृजना गर्ने र तोकिएको मूल्यभन्दा बढ़ी लिनेमाथि कड़ा निगरानी राख्ने जनाएको छ। उपभोक्तालाई कुनै समस्या परेमा टोल फ्री नम्बर 1137 वा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न विभागले अपील समेत गरेको छ। खोज खबरमा अब पालो जनआवाजको। टीकापुर अस्पतालमा दैनिक 600 भन्दा बढ़ी सेवा ग्राहकहरू आउने गरेका छन्। आजको जनआवाजमा हामीले सेवा लिन आएका केही नागरिकलाई सेवा कस्तो पाउनुभयो भनी सोधेका छौं।
9: मेरो नाम जनक बहादुर आले मगर, घर टिकापुर कैलाली 1 बनगाउँ दक्षिण पूर्व। बिहान 6-7 बजेदेखिको हो, अहिलेसम्म यहाँ लाइन भन्दा हाम्रो त्यतिकै पालो पनि आएको छैन। धेरैले यतिकै भनिरहन् बिहान पालो छैन, केही छैन। अब यसको नियम सिस्टम अलिक तरिकाले नबनाउन सकेको हो कि या त यो कुनै लापरवाही हो, तर चाहिँ हामी एउटा बिरामी भएको कारणले एउटा अप्ठ्यारो महसुस, अस्पतालमा आएर एउटा केही ठिक भएर जाने हाम्रो एउटा ठाउँ हो, त्यो ठाउँमा नै हामी अलिक अप्ठ्यारो हुन्छ, हामीलाई चाहिँ अलिक सहज हुँदैन। यहाँ देखिबाट अहिलेसम्म बस्नुपर्छ, होइन, बर्खाको टाइम कति गर्मी हुन्छ, गुनासो भन्दाखेरि पनि अब सबैको गुनासो हो, मेरो मात्र होइन।
10: मेरो नाम तुलसी देवी घरती मगर, 10 बजे आऊ, अझै उपचार भएको छैन, अब के हुने हो, भोलि हुने हो कि म्याच सिने हो कि, 5 बजेसम्म भन्छन् फेरि एक्सरे गर्ने भनेको।
11: नमस्ते, मेरो नाम भूमिका ढोका मगर, म लम्कीदेखि आएको, बिहान 7 बजे नै आएको त्यहाँदेखि, भोकै बस्नु परेको छ, अब लाइनमा बस्नुपर्छ, एक्सरे गर्नको लागि पनि अब भोकै बस्नु परेको छ, त्यही भएर अब एक्सराको पालो पनि आएको छैन। अगाडि मान्छेहरू भएपछि त छिटो भइहाल्दो रहेछ, मान्छे नभएपछि ढिलो ढिलो हुँदो रहेछ, अब केही व्यवस्था नगर्ने मान्छेलाई त बसेको बसे केही टाइमै नपुग्दो रहेछ, अनि खुट्टा पनि अब त्यस्तैहरू नसाहरू दबेर त्यस्तै उभिन पनि मिल्दैन, अब बस्ने ठाउँहरूमा पनि अब त्यस्तो सिटहरू अलि थोरै नै रहेछ।
12: मेरो नाम सुन्दु राम चौधरी हो, गान्की गाउँपालिका वार्ड नम्बर 1 चोरिया। सोचेको जस्तो छैन, सबै ठाउँमा सेवा सुविधा अलिअलि कमजोरै छ।
8: यसै जनावासँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिमका 4 प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग आबद्ध गर्ने सरकारको निर्णय। आज केही प्रदेशमा भारी वर्षाको सम्भावना। सुनको मूल्य उच्च, मूल्य बढ़ेकाले व्यापार सन्तोषजनक नभएको टीकापुरका व्यापारीको भनाई। समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित, रासायनिक मलको विकल्प खोज्नुपर्ने कृषि प्राविधिकको सुझाव। र पूर्वानुमानमा आधारित विपद प्रति कार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता। हवस् त अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। नमस्कार।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
2: छिच्छी, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो। अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।
1: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
5: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
5: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली। फोन नम्बर 091-560-892।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल सावन महिनाको 23 गते शनिबार, तदनुसार अगस्त 8 तारिक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि नयाँ जिम्मेवारीले आफ्नो क्षमता देखाउने अवसर दिन सक्छ। कार्यक्षेत्रमा सानो परिवर्तनले भविष्यका लागि राम्रो आधार तयार गर्नेछ। वृष राशि हुनेहरूको लागि कारोबारमा नयाँ योजना बनाउने समय अनुकूल रहनेछ। लामो समयदेखि अड्किएको कागजी काम वा प्रक्रिया अघि बढाउन सक्छ। मिथुन राशि हुनेहरूको लागि बोली र व्यवहारले राम्रो प्रभाव छोड्ने दिन छ। अध्ययन, लेखन वा सृजनात्मक काममा मन रमाउनेछ। कर्कट राशि हुनेहरूको लागि दैनिक कामलाई व्यवस्थित गर्दा धेरै झन्झट आफै हट्नेछन्। पुरानो अनुभवले नयाँ निर्णय लिन सहयोग गर्नेछ। सिंहराशि हुनेहरूको लागि नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ। कामको मूल्यांकन सकारात्मक रहने संकेत देखिन्छ। कन्या राशि हुनेहरूको लागि समयको सही उपयोगले धेरै काम पूरा गर्न सक्नुहुनेछ। आर्थिक योजना मिलाउँदा भविष्यका लागि सहज हुनेछ। तुला राशि हुनेहरूको लागि साझेदारीमा गरिने कामले राम्रो गति लिनेछ। आफ्नो कला वा प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि अधूरा रहेका कामलाई पूरा गर्ने समय आएको छ। कार्यस्थलमा धैर्य राख्दा सम्मान बढ्नेछ। धनुराशि हुनेहरूको लागि लामो दूरीको यात्रा वा बाहिरी कामको तयारी हुन सक्छ। व्यवसायमा नयाँ ग्राहक नयाँ सम्पर्क जोडिन सक्छ। मकर राशि हुनेहरूको लागि मेहनतले अपेक्षा गरे भन्दा राम प्रतिफल दिन सक्छ। कागजी काम, आवेदन वा सरकारी विषयमा प्रगति देख्न सकिन्छ। कुम्भ राशि हुनेहरूको लागि नयाँ प्रविधि वा नयाँ तरिकाले काम गर्दा राम्रो नतिजा मिल्नेछ। सकारात्मक सोचले अरूको ध्यान तान्न सक्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि मनलाई स्थिर राखेर अघि बढ्दा निर्णय सही हुनेछ। कला, संगीत वा आध्यात्मिक विषयमा रुचि बढ्न सक्छ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091551255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुरेश गान।

सुदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रथमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे साझा नेपाल, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे 8:10 बजे जीवन सन्देश, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे लोक चौतारी, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपरहिट थारू गीतहरू, 4 बजे लोकदोहोरी गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोटाली गीतहरू, 6 बजे खोज खबर, 7 बजे थारू विशेष गीतहरू, 7:30 बजे साझा खबर, 8:10 बजे हाम्रो कृषि, 9:05 बजे मृदुलय र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र दिपेन्द्र भट्टलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा भेजे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग टीकापुर कैलाली, फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: क्याश फिर्ता लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: घर त जेनतेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
2: ए हो त कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका
3: कहाँ हुनु भाइ टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
2: अब त म ढुक्क
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरा पारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
3: मोबाइल नम्बर 98 48 51 43 26 जमरा पारी टिकापुर कैलाली

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
2: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको

0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो दुई प्रति
1: क्यान्सर रोगीहरूको हकमा तीन महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091560122 मा सम्पर्क गर्नुहोला
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: बाबू ए बाबू कल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाऊँ वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुस्ता तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुस्ता रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
5: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848435383 जानकारी गराउन हुन अनुरोध छ
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्ममा टाउकोदेखि घुमाको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868080008 र 9895673772।
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुन्। एनसेल नेपालकै लागि।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड्नको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्त रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: टीकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
3: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
3: चर्पी भर्गिल का करना हो का?
4: चर्पी भर्न चेपे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिही।
3: फोन नम्बर कटा हो त?
4: ली डायल करी 97 620 20 300।
3: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
4: आफ्नो कन्थे टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई गर परिकन से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हाना सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 9726203000 हो 9866692026।
5: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
3: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नभादौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौ। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ।
2: एक घर एक बिरुवा रोपौ। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
3: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टीकापुर कैलाली।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: याद गर्नुहोस्, वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
6: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
7: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
7: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
6: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
7: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
6: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
7: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
6: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
7: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
6: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
7: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
5: ए, त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए, एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
3: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
3: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै छ?
1: आफ्ना कान्छा भाइको बे नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो,
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9870-10672।
7: स्वास्थ्यका लागि पानी

0: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिउ।
1: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
0: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण

0: भावना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: ओहो मेयर साहब नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
4: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बारीबाट जन धनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो।

0: काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
1: विपद बारे चासो राखौं, चनाको बनौं।
2: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्ला।
7: मैलो चाइनाको माइलो के बरबर बरबर कराइरहेछ, के भएको छ तँलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

नमस्कार नमस्कार नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण नेपाली लोकगीत संगीत त्यसै गरी रेडियो पेर्मी मनहरूमा हरेक हप्ताको शनिबार आज पनि हामी तपाईसँग रमाइला कुराकानी गर्न तपाईका ती सुमधुर आवाजबाट सुरिला लोकफाका र यताबाट तिनै नयाँ पुराना लोकफाका सुनाउन उपस्थित भइसकेका छौं। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र रत्नापुन मगर भने त्यसै गरी आवाज म छु भाग्य कुँवर। यतिखेर तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जको यो विद्युतीय तरंग मार्फत तपाईसँग तरंगित हुन हामी हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि तपाईँको माझमा आउने गर्दछौ र तपाई हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapureefm.org मार्फत देश विदेश को जुनसुकै ठाउँमा पनि सहज रूपमा सुन्न सक्नुहुन्छ। यो हो कार्यक्रम लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम हो। पक्कै पनि तपाई आउन सक्नुहुन्छ, नयाँ साथी आउन सक्नुहुन्छ, पुराना साथी आउन सक्नुहुन्छ, कतिपय साथीलाई कार्यक्रमको बारेमा थाहा पनि छ होइन, लोक चौतारी भनेपछि कार्यक्रममा के गर्नुपर्छ भनेर। अझै नयाँ साथी हुनुहुन्छ भने पक्कै पनि तपाईँ कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका नयाँ होस् पुराना होस् लोकगीत चाहिँ तपाईँले गाउनुपर्ने हुन्छ र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। पक्कै पनि बिहान पखको समय छ, आज शनिबारको दिन पनि धेरैजना साथीहरू घरमै पनि बसिराख्नु भएको छ होला। कोही साथी भने अब आज शनिबार घुम घामतिर पनि जाँदै हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ जे गरिराख्नु भएको छ हामीलाई सुन्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँ आउनुहोस्। सायद नेपाली लोकगीत संगीतलाई मन नपराउने मान्छे कमै होला न, नेपाली लोकगीत संगीत नसुन्ने मान्छे पनि कमै होला होइन, त्यसैले चाहिँ तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँको स्वर मिठो छ, तपाईँ गीत संगीतलाई धेरै मन पराउनुहुन्छ, तपाईँ गाउन मन पराउनुहुन्छ भने पक्कै पनि तपाईँको माझमा हामी हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि कार्यक्रम लोक चौतारी लिएर सामुदायिक रेडियो टिकापुर एफएमबाट हामी आउने गर्दछौं। पक्कै पनि आजको मौसम बाहिरतिर हेर्ने हो भने होइन कतिखेर घाम लाग्छ कतिखेर बादल लाग्छ पानी आउला आउला जस्तो पनि छ। अब खै के हुन्छ आज चाहिँ तपाईँको गाउँ बस्तीमा के छ कस्तो छ त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गरौंला, के छ कस्तो छ के गर्दै हुनुहुन्छ त्यो सम्बन्धी चाहिँ हामी तपाईँसँग मिठा मिठा गफगाफ गर्नेछौ, तपाईँको आवाजबाट मिठा सुरिला भाका रेताबाट पनि सुनाउनेछौ। तपाईँसँग कुराकानी गर्नुभन्दा पहिले कार्यक्रम लोक चौतारीको शुरूमा राख्छौ यो मिठो भाका, त्यसपछि भने तपाईँसँग उपस्थित हुनेछौ तपाईँ मैले सुनेका 95.61 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

0: हजुर, यो मिठो लोक भाकाबाट हामीले कार्यक्रम लोक चौतारीको शुरूआत गरिसकेका छौं। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz। हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। पक्कै पनि तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। तपाईँ कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका चाहिँ तपाईँले सुनाउनु पर्ने हुन्छ। तपाईँका सुदेशमा विदेशमा भएका आफन्त साथीभाइलाई चाहिँ तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। आज कार्यक्रम लोक चौतारीमा पहिलो साथी जोडिसक्नुभयो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ संकेत गरिसक्नु भएको छ। कहाँदेखि को साथी आउनुभयो उहाँलाई म ढिलो नगरी स्वागत गर्छु। नमस्ते हजुर।
1: हजुर नमस्कार। नमस्कार, ठ्याक्कै कहाँदेखि होला?
2: हजुर टिकापुरको सीताराम चौधरी।
1: हजुर टिकापुर ठ्याक्कै 14 नम्बरबाट होइन सीतारामजी?
2: हजुर
1: हजुर
2: सीताराम।
1: हजुर सीताराम फ्रेस आउट हाउसबाट सीताराम चौधरी हो।
2: हजुर
1: हजुर, के छ सीतारामजी हालखबर?
2: बस सीतारामको हाल खबर एकदम ठिक ठाक छ।
1: हजुर ठिक हुनु पर्यो नि होइन, अब तपाईँको ठिक भएपछि त हाम्रो पनि ठिक हुन्छ नि होइन?
2: हजुर
1: हजुर। अनि के छ, खाना खानु भयो?
2: नाइ, अहिले त ग्राहक आउँछन्, मासु काट्नु पर्छ, 12 बजे खान्छु।
1: ए जे उस काममै बिजी हुनुहुन्छ, बिजी सँगसँगै हामीलाई पनि सुनिराख्नु भएको छ।
2: हजुर म त खाना ढिलै खान्छु, जे पनि ढिलै खान्छु, अब ग्राहकहरू आएपछि मासु दिनु पर्यो।
1: हजुर हजुर पक्कै पनि, पहिला चाहिँ ग्राहकहरूलाई चाहिँ पठाउनु पर्छ, त्यसपछि आफूले चाहिँ आरामसम्म खानुपर्छ होइन बिस्तारै।
2: हजुर हजुर
1: हजुर पक्कै पनि। आज मौसम पनि एकदमै अलि शीतल छ होइन सीतारामजी? यो
2: शीतल छ तर घाम छ, अब हल्का फुल्का तर शीतल छ, शीतल छ।
1: हजुर त्यति गर्मी चाहिँ छैन जस्तो लाग्छ मलाई चाहिँ है। हजुर अनि पक्कै पनि हामीलाई सम्झिनुहुन्छ, सबै खुसी लाग्छ। अनि के सम्झिँदै हामीलाई सुनिराख्नु भएको छ अहिले?
2: सुन्दैछु रेडियो सुन्दैछु, अनि म भने लगाइहालु फोन।
1: हजुर हुन्छ, पक्कै पनि माया गर्नुहुन्छ, सधैँ सम्झिनुहुन्छ, तपाईँ सम्झिनुहुन्छ, तपाईँ फोन गर्नुहुन्छ, तपाईँ माया गर्नुहुन्छ र पो हामी तपाईँको साथमा छौँ होइन त?
2: हजुर
1: पक्कै पनि कार्यक्रममा आउनु भएको छ, सधैँ सम्झिनुहुन्छ, सधैँ लोकगीत गाउनुहुन्छ, साथीभाइ आफन्तजनलाई सम्झना छोडेर जानुहुन्छ, खुसी लाग्छ। आज पनि कोसेली सायद हाम्रो सीतारामजीले चाहिँ ल्याउनु भएको होला, हामीले भन्नै पर्दैन। ल सुरु गर्नुहोस्।
2: म त गीत त सबै किसिमको आउँछ, अब आफ्नै पनि गीत निकालेछु चौधरी गाना, अब म गीत सुनाइदिउँला।
1: हजुर हजुर हुन्छ हुन्छ, तपाईँले आफ्नो भाषामा आफ्नो चौधरी गीत पनि गाउन सक्नुहुन्छ है लोकगीत?
2: नेपाली गाना।
1: हजुर हुन्छ हुन्छ, ल तपाईँलाई जस्तो मन पर्छ त्यस्तै गाउनुहुन्छ, ल सुरु गर्नुहोस्।
2: खुसीको भिख माग्दै हिँड्छु, जोगी बनायो जोगी बनायो, नलाउन कोही माया मनको रोगी बनाउँछ, नलाउन कोही माया मनको रोगी बनाउँछ। खुसीको भिख माग्दै हिँड्छु, जोगी बनायो जोगी बनायो, नलाउन कोही माया मनको रोगी बनाउँछ, नलाउन कोही माया मनको रोगी बनाउँछ। हजुर यति
1: नलाउनु माया मनको रोगी बनाउँछ, के हो त्यस्तै बनाएछ क्या कसैले माया लाएर? हाम्रो
2: क्या बनाउने चाहिँ गीत मैले सुनेर टिकटकमा गाइदिएँ।
1: हजुर खालि गीत मात्र हो है?
2: हजुर
1: हजुर हजुर पक्कै पनि, अन्यथा यस्तो हुन पनि नहोस् होइन सीतारामजी?
2: हामी जस्तो मान्छेको हुँदैन।
1: हुन्छ पक्कै पनि कार्यक्रममा आउनुभयो, मिठो भाका सुनाउने प्रयास गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि आउँदै गर्नुहोला, माया चाहिँ नमार्नुहोला। आजलाई छुट्नु पर्ने हुन्छ, छुट्नुभन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुन्छ।
2: सम्झना त अब रेडियो सुन्न लाग्नु होला, सामुदायिक एफएम सबै साथीहरूलाई हजुरलाई पनि सम्झिँदैछु। त्यसपछि इन्द्रपुरा छेत्री कोहलपुर, बिमला छन् कोहलपुर, सुशीला लालसरी, हिरा सीता सलामी, अमृता भावना छन् हेटौरा काठमाडौँ, त्यसपछि रामबहादुर खड्का चितौन देवघाटबाट मेरो नाम लिनुहुन्छ, सीताराम चौधरी गीत गाउनुहोस्, अनि हर्का भाइ पोखरा हुनुहुन्छ, अनि त्यसपछि सबै साथीलाई सम्झिँदै जोगी नामा बच्न हो सक्दैन उसैले भन्छ भुल्नु मलाई। हजुर यति भन्दै नमस्ते।
1: हजुर छुट्टिन्छौ, नमस्कार।
2: हजुर
0: हजुर नमस्कार, अहिले भने टिकापुर 14 नम्बरबाट सीताराम चौधरी आउनु भएको थियो। उहाँले पनि एउटा मिठो भाका सुनाएर आफन्तजनलाई सम्झना छोडेर गइसक्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ पनि यस्तै यस्तै नयाँ पुराना लोक भाका सुनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 091-5162-55 लाइनमा। अब तीज पनि नजिकै आउँदैछ होइन, अब तपाईँले तीजका भाका पनि सुनाउन सक्नुहुन्छ है हामीलाई चाहिँ। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapur.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। यो हो कार्यक्रम लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेन्ना गर्ने कार्यक्रम पनि हो। तपाईँ आउन सक्नुहुन्छ 091-5162-55 लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँको स्वर मिठो छ, तपाईँसँग गला कला छ भने तपाईँ अवश्य पनि आउनुहोस्। तपाईँ श्रोताको लागि त हो नि हामीले कार्यक्रम लोक चौतारी लिएर आएका, तपाईँको त्यो आवाजलाई चाहिँ हामीले गुम्सिन दिनु भएन है, त्यो प्रतिभालाई चाहिँ हामीले लुक्न दिनु भएन भनेर तपाईँको माझमा हरेक हप्ताको शनिबार सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हामी 11 बजेदेखि तपाईँको माझमा उपस्थित हुने गर्दछौं। र यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र रत्नापुन मगर भने, त्यसै गरी आवाजमा म छु फागे कुँवर। कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको निर्मला ब्युटी पार्लरले। यदि तपाईँहरू त्यहाँ जानुभयो भने हरेक सेवा सुविधाहरू चाहिँ पाउन सक्नुहुन्छ। विशेष गरेर त महिला दिदीबहिनीहरूका लागि होइन, एउटा सुनौलो अवसर पनि हो। यदि तपाई सिप सिकाउ रोजगार बनाउ र आफू आफैमा केही गरौं भन्ने तपाईँको उद्देश्य छ, तपाईँ ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू सिक्न चाहनुहुन्छ भने तपाईँ पक्कै पनि त्यहाँ चाहिँ बेसिक सँगसँगै तपाईँ डिप्लोमा कोर्स पनि त्यहाँ सिक्न पाउनुहुन्छ। र अर्को कुरा चाहिँ यदि तपाईँ विवाहको लागि दुलाहा या दुलही रानी बन्दै हुनुहुन्छ, त्यसै गरी दिदी बहिनीहरू चाहिँ होइन अब कुनै मेला महोत्सवमा जाँदै हुनुहुन्छ, त्यसै गरी तपाईँले आफ्नो अनुहारमा जति कोसिस गर्दा पनि होइन आफ्नो अनुहारमा भएको चाया पोतो डन्डीफोर त्यसै गरी रिङ्कलहरू चाहिँ तपाईँले हटाउन सक्नु भएको छैन, र त्यसै गरी तपाईँ आफ्नो कपालदेखि पनि हैरान हुनु भएको छैन, जति कोसिस गर्दा पनि तपाईँले आफूले चाहे जस्तो आफ्नो कपाललाई पनि तपाईँले बनाउन सक्नु भएको छैन र आफ्नो कपाललाई सिलिम र सरल बनाउन चाहनुहुन्छ भने यी सबै समस्याको समाधान गर्छ निर्मला ब्युटी पार्लरले। र अर्को कुरा, यदि तपाईँलाई चाहिँ आफ्नो शिरदेखि पाउसम्मका होइन कस्मेटिकका श्रृङ्गारका सामानहरू चाहिँ राम्रो राम्रो क्वालिटीमा पनि चाहिएका छन् भने तपाईँले चाहिँ त्यहाँ सहज रूपमा पाउन सक्नुहुन्छ। र तपाईँले जुनसुकै काम गरे बापत किन नहोस् र सामान लगे बापत किन नहोस् तपाईँलाई चाहिँ निर्मला ब्युटी पार्लरले 20% छुट पनि दिएको छ। र त्यहाँ कि मेन सञ्चालिका आउनुहुन्छ निर्मला कडारा, तपाईँ एकचोटि अवश्य पनि टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमई ब्याङ्कको ठ्याक्कै तलपट्टि छ, तपाईँ यो सेवाको मौका लिन नभुल्नु होला भन्दै पक्कै पनि तपाईँको माझमा हामी फेरि पनि जोड्छौं। के छ रत्नाजी, कोही साथी आउनु भएको छ? कोही साथी आउनु भएको छैन, फेरि पनि एउटा भाका जोड्छौं, त्यसपछि भने हामी साथीहरूसँग जोडिनुपर्छ भन्दै हुनुहुन्छ हाम्रो रत्नाजीले चाहिँ। तपाईँको माझमा फेरि पनि जोड्छौं यो मिठो रमाइलो भाका, त्यसपछि भने हामी तपाईँ माझमा उपस्थित हुनेछौं। तपाईँ भने 091-5162-55 लाइनमा सहभागिता जनाउँदै गर्नुहोला।

खोले देऊ न मासी दाई, खोले तरी देऊ न मासी दाई। पक्कै पनि यो मिठो तीजको रमाइलो भाका फेरि पनि तपाईँको माझमा राखिसकेपछि हामी पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छौ। अब तीज पनि नजिकै नजिकै आउँदैछ होइन, धेरैजना दिदी बहिनीहरू अब तीजको तयारी पनि गर्दै हुनुहुन्छ होला। हाम्रो अब प्राविधिक मित्रको चाहिँ के छ तयारी, के छ रत्नाजी तयारी तीजको? आफ्नो तयारी त के हुनु भाग्यजी? केही छैन, यस्तै हो, बिहान चाहिँ आइन्छ साँझ गइन्छ, त्यही हो तयारी भन्दै हुनुहुन्छ। पक्कै पनि यस्तो चाहिँ नगर्नु होला है, अलि तीजमा चाहिँ तयारी गर्नु होला जे होस्। तपाईँ पक्कै पनि यस्तै यस्तै नयाँ पुराना रमाइला भाका सुनाउन चाहनुहुन्छ, तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झन छोड्न चाहनुहुन्छ भने तपाईँ पक्कै पनि फोन गर्न सक्नुहुन्छ 091-5-61-255 लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? पक्कै पनि बिहान पखको समय छ, उकाली गर्दै हुनुहुन्छ होला, गाउँघरतिर ओह्राली झर्दै हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ। कोही साथी भने आफ्नो व्यापार बिजनेसतिर पनि व्यस्त हुनुहुन्छ होला, कोही साथी भने आज बिदाको दिनमा घुम्ने जाने तयारीमा पनि हुनुहुन्छ होला, कोही साथी भने अब खेत तिर पनि गोडगाड पनि गर्दै हुनुहुन्छ होला होइन, कोही साथी भने वनतिर पनि जाँदै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जे गरिराख्नु भएको छ, कोही भने अब 11:30 पनि बज्ने आँट्यो, खाना पनि खाँदै होला। तपाईँ जहाँ हुनुहुन्छ, जे गरिराख्नु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्। त्यो सँगसँगै हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ पक्कै पनि फोन गर्नुहोस्, तपाईँको एकछिनको थकाइलाई पनि मेटाउन तिनी नयाँ पुराना लोखाकाको साथमा आउनुहोस् र तपाईँका साथीभाइ आफन्तजनलाई तपाईँ पक्कै पनि सम्झना पनि छोड्न सक्नुहुन्छ। तपाईसँग गला छ, कला छ, तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँ नेपाली लोकगीत संगीतलाई धेरै मन पराउनुहुन्छ, धेरै गाउनुहुन्छ। सायद नेपाली लोकगीत संगीतलाई मन नपराउने मान्छे कमै होला नि होइन, सानोदेखि ठूलोसम्म किन नहोस्। एउटा नेपाली लोकगीत संगीत भनेपछि हाम्रो एउटा राष्ट्रिय नेपाली लोकगीत संगीत हाम्रो पहिचान पनि हो, हामीले गाउनुपर्छ, पक्कै पनि माया पनि गर्नुपर्छ। यदि हामीले नै गरेनौँ भने कसले गरिदिन्छ? तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँसँग गला छ, कला छ, तपाईँ मिठो स्वरको धनी हुनुहुन्छ। मसँग त यति मिठो स्वर छ, मसँग यो कला छ, तर मैले चाहिँ यो आवाजलाई चाहिँ एउटा गाउने अवसर नै पाएको छैन भने त्यस्तो तपाईँको मनमा खुलुली छ भने तपाईँ पक्कै पनि 091-5-61-255 लाइनमा चाहिँ केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गरौंला। तपाईँ जहाँ हुनुहुन्छ, जे गरिराख्नु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्। तपाईँसँग सँगसँगै हामी रमाइला कुराकानी गर्नेछौँ र तपाईँका ती सुमधुर आवाजबाट सुरिला लोकभागा सुन्नेछौँ र कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमए ब्याङ्कको ठ्याक्कै तलपट्टि छ निर्मला ब्युटी पार्लरले। र यदि तपाईँहरू पनि त्यहाँ जानुभयो भने हरेक सेवा सुविधा चाहिँ पाउन सक्नुहुन्छ। विशेष गरेर त जुन दिदी बहिनीहरू चाहिँ घरमै बसिराख्नु भएको छ होइन, तपाईँ चाहिँ केही सिक्ने ब्युटी पार्लर सम्बन्धी तपाईँ सिक्न चाहनुहुन्छ भने, तपाईँ इच्छुक हुनुहुन्छ भने एउटा सुनौलो अवसर पनि दिएको छ निर्मला ब्युटी पार्लरले। यदि तपाईँ सिप सिकौं, रोजगार बनौ र आफू आफैमा केही गरौं भन्ने तपाईँको उद्देश्य छ, तपाईँ ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू चाहिँ सिक्न चाहनुहुन्छ भने तपाईँ पक्कै पनि बेसिक सँगसँगै तपाईँ डिप्लोमा कोर्स पनि पाउन सक्नुहुन्छ। र तपाईँले त्यहाँ चाहिँ बेसिक डिप्लोमा कोर्स सिकिसकेपछि तपाईँले चाहिँ आफूले काम गरे बापतको तपाईँले चाहिँ प्रमाणपत्र पनि त्यहाँबाट पाउन सक्नुहुन्छ। र अर्को कुरा चाहिँ यदि तपाईँ विवाहको लागि दुलाहा दुलही बन्दै हुनुहुन्छ, त्यसै गरी धेरैजना दिदी बहिनीहरू चाहिँ अब मेला महोत्सवमा पनि जाँदै हुनुहुन्छ होला भने होइन, त्यसै गरी तपाईँले चाहिँ आफ्नो अनुहारमा भएको चाया पोतो डन्डो डन्डीभोर तपाईँसँग धेरै समस्या छ भने त्यो पनि तपाईँले त्यहाँ चाहिँ हटाउन सक्नुहुन्छ। र अर्को कुरा चाहिँ तपाईँ आफ्नो कपाललाई चाहिँ सिलिम र सरल बनाउन चाहनुहुन्छ भने पनि त्यहाँ अवश्य पनि गरिन्छ। तपाईँलाई जुन समस्या छ त्यो समस्याको समाधान पक्कै पनि सहज रूपमा निर्मला ब्युटी पार्लरले गर्छ। र अर्को कुरा तपाईँलाई चाहिँ कस्मेटिकका श्रृङ्गारका राम्रा राम्रा सामानहरू पनि चाहिन्छन् भने तपाईँले चाहिँ त्यहाँ सहज रूपमा पाउन सक्नुहुन्छ। र तपाईँले जुनसुकै काम जुनसुकै सामान लगे बापत तपाईँलाई चाहिँ 20% छुट पनि दिएको छ। र त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ निर्मला कण्डारा, तपाईँ अवश्य पनि टिकापुरको सिद्धार्थ चोक एनएमए ब्याङ्कको ठक्कै तल्लीपट्टि रहेको निर्मला ब्युटी पार्लरलाई सेवाको मौका दिन नभुल्नुहोला भन्दै के छ रत्नाजी, कोही साथी आउनु भएको छ, के गर्ने त, एउटा गीत राख्ने? गीत चाहिँ नराख्ने, अब समय पनि भइसक्यो, बिदा माग्नु पर्यो है भाग्यजी भन्दै हुनुहुन्छ। पक्कै पनि अब हामीले पनि समय
को पछाडि चाहिँ हामीले पनि जानु पर्ने हुन्छ हैन के गर्ने यस्तै हो तपाईसँग कुराकानी गर्ने मन तपाईका ती सुमधुर आवाजमा सुन्ने मन र यताबाट तिनी नयाँ पुराना लोकफाका राख्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिसक्यो हो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्र रत्नाजीले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ केही छैन तपाईँको माझमा हामी यसरी नै हरेक हप्ताको शनिबार आउने गर्दछौ र यतिखेरसम्म सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी फोन गरेर पनि साथ दिनुभयो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र विशेष गरेर चाहिँ www.tikapurfm.org मार्फत देश विदेशको सुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिई र हामीलाई आज पनि फोन गरेर साथ दिनुभएको थियो टिकापुर 14 नम्बरबाट सीताराम चौधरी आउनुभएको थियो उहाँले पनि मिठो गीतसँगै मिठा कुराकानीसँगै र साथीहरूलाई सम्झना छोडेर जानुभयो उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र पक्कै पनि तपाईँसँग पछिल्लो शनिबार यस्तै नयाँ पुराना लोकफाका तपाईँको माझमा तपाईँसँग रमाइला कुराकानी गर्न उपस्थित हुनेछौ भन्दै यतिखेरसम्म मेरो आवाज तपाईँको घर घरको रेडियो सेट हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नुहुने हाम्रो प्राविधिक मित्र रत्नापुन मगरजीलाई पनि विशेष धन्यवाद दिँदै पछिल्लो शनिबार तपाईँसँग बिहान 11 बजे ठिक समयमा हामी तपाईँको माझमा कार्यक्रम लोक चौतारी लिएर उपस्थित हुनेछौ भन्दै कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेकोमा टिकापुरको सिद्धार्थ चुक नजिकै रहेको एनएमए ब्याङ्कको ठ्याक्कै तलपट्टि रहेको निर्मला ब्युटी पार्लरलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको माझमा पछिल्लो शनिबार यस्तै रमाइला कुराकानी गर्न रमाइला भलासुकाली गर्न उपस्थित हुनेछौ भन्दै यो मिठो भाका तपाईँको माझमा छोड्दै आजको कार्यक्रम लोक चौतारीको यो शनिबारी बसाईबाट म भाग्य कोरबरी बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको दिन शुभ रहोस्।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनार में पशु चौपाए नई बान देवी सड़क किनार में माल वस्तु नई कुरा देवी साथे सड़क किनार में पशु चौपाए बान के ढुंगा बालुआ गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा ले पर्ना बा।
0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय लाइकपुर। मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: 20 परसेंट समय कैश फिरता
1: पहले पानी चाहा पानी
2: कैश फिरता लिनु भएता
3: एनसेल पैक किन्नु भएता जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भएता शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आगामी माघ 5 गतेदेखि हुने प्रदेश स्तरीय शिव तथा रोजगार मेलाको तयारी तीव्र, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना। महेन्द्रनगरमा घरको छतबाट लडेर युवकको मृत्यु। र अमेरिकामा रूसमाथि प्रतिबन्ध लगाउने विधेयक पारित, भारत सहित 5 देशमा 100% भन्सार शुल्क। अब मध्याह खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाड़ी भागका धेरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ भने हिमाली तथा पहाड़ी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। धनगढ़ी उपमहानगरपालिकाले वार्षिक क्यालेण्डर अनुसार आगामी प्रदेश स्तरीय शिव तथा रोजगार मेला सञ्चालनका लागि तीव्र तयारी पारेको छ। यस वर्ष क्यालेण्डर अनुसार माघ 5 गतेदेखि मेला शुरू गर्ने लक्ष्यसहित आवश्यक पूर्व तयारी अघि बढ़ाइएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाका अनुसार 2081-82 सालमा समेत प्रदेश स्तरीय शिव तथा रोजगार मेला सफलतापूर्वक सञ्चालन गरिएको थियो। 2081 सालको मेलामा 1040 जना शिक्षार्थीको सहभागिता रहेको थियो भने 2082 सालको मेलामा 600 भन्दा बढ़ी युवायुवती सहभागी भएका थिए। विगतका मेलाबाट प्राप्त अनुभवलाई आधार बनाएर यस पटकको मेलालाई अझ व्यवस्थित, प्रभावकारी र युवा मैत्री बनाउने योजना बनाइएको छ। तयारीका क्रममा विभिन्न संघ संस्था, रोजगारदाता, तालिम प्रदायक संस्था तथा सरकारवाला निकायहरूसँग छलफल, समन्वय र सहकार्यलाई तीव्र बनाएको छ। यसअघि 2082 सालमा आयोजित मेलामा सुदूरपश्चिम प्रदेशका 84 स्थानीय तहको सहभागिता रहेको थियो। सात प्रमुख क्षेत्र अन्तर्गत 22 विधाका सिपमूलक तालिम सञ्चालन गरिएको उक्त कार्यक्रममा सहभागीलाई 30 दिनको सिप विकास तालिमसँगै 10 दिन रोजगारीसँग जोड़िने व्यावहारिक अभ्यास र उद्यमशीलता तालिम समेत प्रदान गरिएको थियो। सिप तथा रोजगार मेलालाई तालिम दिने लिने कार्यक्रममा मात्र सीमित नराखी स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणलाई समेत प्राथमिकतामा राखिएको थियो। उपमहानगरपालिकाले निशुल्क स्टलको व्यवस्था गरी विभिन्न स्थानीय तह तथा संघ संस्थालाई आफ्ना उत्पादन र गतिविधि प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो। डोटीको जुराइल गाउँपालिका लगायत विभिन्न स्थानीय तहको सहभागिताले मेलालाई सिप, रोजगारी, उद्यमशीलता र आदान प्रदान गर्ने साझा मञ्चका रूपमा स्थापित गरेको उपमहानगरपालिकाको भनाई छ। आगामी मेला मार्फत श्रम बजारको माग अनुसारका सिप प्रदान गर्दै युवायुवतीलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको छ। साथै स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्धन गर्दै सिपयुक्त जनशक्तिलाई अवसरसँग जोड्ने गरी मेलालाई अझ प्रभावकारी बनाइने तयारी गरिएको छ। वार्षिक क्यालेण्डर अनुसार निर्धारित समयमा मेला सञ्चालन हुने गरी सम्पूर्ण तयारी अघि बढ़ाइएको उपमहानगरपालिकाले जानकारी दिएको छ। कञ्चनपुरमा घरको छतबाट खसेका युवकको मृत्यु भएको छ। शुक्रबार साँझ घरको छतबाट खसेका भीमदत्त नगरपालिका 6 एटपुरका 23 वर्षीय कपिल नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक परीक्षक टेकबहादुर रावतले घरको छतको दोस्रो तलाबाट खसेका नेगीको महाकाली प्रेसिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। उनका अनुसार नेगीलाई आमा बुबाले छतबाट भूइँमा खसेको अवस्थामा फेला पारेपछि तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। उनको राति 9:30 बजे उपचारकै क्रममा मृत्यु भएको हो। शुरूमा प्रहरीले नेगीको सिरीबाट खसेर मृत्यु भएको जानकारी दिएको थियो। पछि सबै कुरा बुझ्दै जाँदा नेगी घरको छतबाट लडेको खुल्नमा आएको डीएसपी रावतले बताए। मध्याह खबरमा शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, 6 जना पक्राउ लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभगराईहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभगराई स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिश र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
2: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
4: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083/84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
5: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
5: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
5: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस,
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
5: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने,
4: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
5: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
4: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
5: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
4: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
5: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
4: टीकापुर बहुमुखी क्याम्पस, टीकापुर, कैलाली।
0: Thank you. अब बाँकी खबर। जंगलमा शिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालीमाटी गाउँपालिका 3 स्थित धारानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा गोली लागेर कालीमाटी गाउँपालिका 2 बाराढुङ्गा निवासी करिब 65 वर्षीय टोप बहादुर पुनमगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकाएका अनुसार शुक्रबार साथीहरूसँग शिकार खेल्न गएको समयमा बन्दुकबाट अचानक गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको उहाँले बताउनुभयो। घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको मुचुल्का लगायत प्रारम्भिक प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढ़ाएको प्रहरी निरीक्षक रोकाईले जानकारी दिनुभयो। प्रहरीका अनुसार शिकार खेल्न गएका कालीमाटी गाउँपालिका 3 बल्लेका मान बहादुर विक, जुद्र बहादुर रेउले, खुमेन्द्र बहादुर रेउले, सेतराम थापा र कुल बहादुर बुढाथोकी तथा कालीमाटी गाउँपालिका 2 बराढुङ्गा पदम बहादुर श्री मगर गरी 6 जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कालीकोटको पतला अस्पतालमा शुक्रबार दिउँसो र राति गरी 2 पटक स्वास्थ्यकर्मीमाथि आक्रमण तथा तोडफोड भएको छ। शुक्रबार दिउँसो डाक्टर नर्समाथि कुटपिट भएको कालीकोटको पतला अस्पतालमा राति फेरि आक्रमण भएको छ। राति 9:15 बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरेपछि कर्मचारीमाथि आक्रमण गरेका हुन्। बमले यसै अस्पतालका कार्यरत अहेब विष्णु रोकाएर सुरक्षा गार्ड डर्नदनलाई कुटपिट गरेका हुन्। बमले अस्पतालमा तोडफोड गरेका छन्। पतला गाउँपालिका 9 वडा नम्बर 9 थिर्मुमा रहेको पतला अस्पतालमा मेडिकल अफिसर डाक्टर अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि दिउँसो आक्रमण भएको थियो। यसै विषयमा छलफल गर्न साँझ डाक्टर अली अस्पतालका अन्य कर्मचारी प्रहरी चौकी पुगेका थिए। छलफलमा आक्रमण गर्ने व्यक्ति स्थानीय र जनप्रतिनिधि समेतको सहभागिता थियो। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
7: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
7: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: अन्तरोग सेवा,
7: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा
8: हरेक महिनाको प्रत्येक शनिबार,
6: र सिटी स्क्यान सेवा,
7: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
7: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
6: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
7: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
7: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
6: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
7: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
9: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरस्वती संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
9: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरस्वती संस्था टिकापुर कैलाली फोन नम्बर 091-560-892।
11: के तपाईलाई थाहा छ
12: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
11: हो र
12: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
11: अनि
12: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
11: के छ त विकल्प?
12: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
11: विस्तारै गर्दा हुँदैन?
12: अहँ हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
11: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
12: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफे शाखा टिकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। सरकारले खाना पकाउने एलपी ग्यास लुकाउने र कालो बजारी गर्ने विक्रेतालाई हदैसम्मको कार्यवाही गर्ने चेतावनी दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढ़ी लिनेमाथि कड़ा निगरानी राख्ने जनाएको छ। उपभोक्तालाई कुनै समस्या परेमा टोल फ्री नम्बर 1137 वा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न विभागले अपील गरेको छ। अमेरिकी सिनेटले रूस तथा रूसी पेट्रोलियम उत्पादनका लागि उत्पादनका प्रमुख खरिदकर्ता चीन र भारत लगायत देशलाई दण्डित गर्ने उद्देश्य सहितको विधेयक बहुमतले पारित गरेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार विधेयकको नाम परिवर्तन गरेर लिन्डसेग्राम स्क्यानिङ रसिया एण्ड इरान एक अफ 2026 राखिएको छ। अमेरिकी सिनेटले उक्त विधेयकलाई 86-11 मतले पारित गरेको बीबीसीले जनाएको छ। विधेयकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसबाट तेल तथा ग्यास आयात गर्ने शीर्ष 5 देशबाट अमेरिकामा आयात हुने सामानमा 100% आयात शुल्क ट्यारिफ लगाउने अधिकार दिने व्यवस्था गरेको छ। व्हाइट हाउसको राष्ट्रिय आर्थिक परिषदका निर्देशक केविन हेसेटले विधेयकले भारत अमेरिका व्यापार सम्झौताको वार्तामा पर्ने असरबारे प्रतिक्रिया दिएका छन्। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आगामी माघ 5 गतेदेखि हुने प्रदेश स्तरीय शिव तथा रोजगार मेलाको तयारी तीव्र, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना। महेन्द्रनगरमा घरको छतबाट लडेर युवकको मृत्यु। र अमेरिकामा रूसमाथि प्रतिबन्ध लगाउने विधेयक पारित, भारत सहित 5 देशमा 100% शुल्क भन्सार शुल्क। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार। टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
13: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20-25 गतेसम्म।
0: वडा नम्बर 3 को कार्यालय साउन 26-28 गतेसम्म।
13: वडा नम्बर 5 को कार्यालय साउन 29-31 गतेसम्म।
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
13: वडा नम्बर 7 को कार्यालय भदौ 4-6 गतेसम्म।
0: वडा नम्बर 8 को कार्यालय भदौ 7-9 गतेसम्म।
13: र वडा नम्बर 9 को कार्यालय भदौ 10-11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म।
14: याद गर्नुहोस्,
2: 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
10: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888 98485015 56 र 98486134 34
13: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
13: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
14: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
15: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
14: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
15: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
16: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
14: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
1: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
15: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 43 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकोर।
0: कार्यक्रम लोक चौतारी
2: ए सन्तेगियामा पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरजन बना भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हो त बाई जाउँ।
0: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।

0: खिच्छि कस्तो गन्नाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656 92 026।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
2: स्वास्थ्यका लागि पानी

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: लो यति छिटो आमा बन्न लागो त
1: अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु परे जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन् तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।

0: टिकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली फोन नंबर 091-560-892।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
3: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
1: होइन, के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
4: विपद बारे चासो राखौ, चनाको बनाऊ।
5: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने छाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा छाया गण्डीफो चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क नम्बर 98688008 र 98253677272

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

कार्यक्रममा सहभागी भइदिने बारेको सूचना। नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलालीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिकाभित्रका आदिवासी अगुवा बुद्धिजीवी युवा महिला वर्गहरूबीच आदिवासी भाषा संस्कृति पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत कविता पौराणिक कला तथा भेषभूषा सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित

0: H5N1 पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
4: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: कार्यक्रममा सहभागी भइदिने बारेको सूचना। नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलालीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आराष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिकाभित्रका आदिवासी अगुवा बुद्धिजीवी युवा महिला वर्गहरूबीच आदिवासी भाषा संस्कृति पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत कविता पौराणिक कला वेशभूषा सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित सादर निमन्त्रणा गरिन्छ। यस कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनुहुनेछ। कार्यक्रम हुने स्थान जानकी गाउँपालिका एक कृषि हाट बजार दुर्गौली। कार्यक्रम हुने मिति साउन 24 गते। समय बिहान 11 बजे। नेपाल आदिवासी उत्थान समाज दुर्गौली एक कैलाली।
1: सूचना सूचना सूचना
2: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी पेट जाँच गर्न आउँदै हुनुहुन्छ।
3: निम्न समस्याहरू:
2: सुगर रोग,
3: गर्भकालीन मधुमेह,
2: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
3: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
2: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
3: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
2: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
3: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98 58 41 31 31 र 98 60 11 14 00। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसा मेडिकल हल टिकापुर एक कैलाली।
4: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091 5508092।

0: बाबू, ए बाबू, कल मनीष मेडिकल में जाइस तो?
1: मैं नहीं जाऊँ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
0: वह मारे तो तू ही वहाँ पठाई तो, यहाँ है ई पत्रिका में लिखल बा, मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था, तोर समस्या फेन अस्ते बा, जइबे तो समाधान हुई जाए।
1: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुस्ता तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाट, खुजली, भुटला, झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
4: ओहो मेयर साहब नमस्कार है।
5: नमस्कार अध्यक्ष जी, के छ त तपाईको गाउँपालिका तिरोको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन, के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
4: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
6: विपद बारे चासो राखौ चनाको बनाऊ।
1: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा सहभागी भइदिने बारेको सूचना। नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलालीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिकाभित्रका आदिवासी अगुवा बुद्धिजीवी युवा महिला वर्गहरूबीच आदिवासी भाषा संस्कृति पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत कविता पौराणिक कला तथा भेषभूषा सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित सादर निमन्त्रणा गरिन्छ। यस कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनुहुनेछ। कार्यक्रम हुने स्थान जानकी गाउँपालिका एक कृषि हाट बजार दुर्गौली। कार्यक्रम हुने मिति साउन 24 गते। समय बिहान 11 बजे। नेपाल आदिवासी उत्थान समाज दुर्गौली एक कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। भन त बाबु के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: ए सन्तेकी आमा, पर कान्छाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भुवाको मङ्गल सूत्र पनि भाँची गयो।
7: यतिका लागि त सामुएल ज्वेलर्स बनाएको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर केहरी सिंह सुनार। सम्पर्क नम्बर 98684412088, 98486239261।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868014799, 9824625। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628825।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
3: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
3: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
2: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
3: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
2: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
3: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
2: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
3: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गते सम्म रहेको छ।
2: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न

0: अरे स्वयं व्यक्ति हुकरा ले पढ़ना बा
1: जानकी गांव पालिका 3 नंबर वाड़ा कार्यालय लाइकपुर
2: कार्यक्रम में सहभागी भईदिने बारे को सूचना नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलाली को आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिका भित्रका आदिवासी अगुवा बुद्धिजीवी युवा महिला वर्गहरूबीच आदिवासी भाषा संस्कृति पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत कविता पौराणिक कला तथा सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित सादर निमन्त्रणा गरिन्छ। यस कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनुहुनेछ। कार्यक्रम हुने स्थान जानकी गाउँपालिका एक कृषि हाट बजार दुर्गौली। कार्यक्रम हुने मिति साउन 24 गते। समय बिहान 11 बजे। नेपाल आदिवासी उत्थान समाज दुर्गौली एक कैलाली।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर अनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: नमस्कार, 1 MHz मा यो हो 1 MB रेडियो। संग्रह सुगम यात्राबाट अबको गीतको शीर्षक रहेको छ मनको रानी। प्रस्तुत गर्दै हुनुहुन्छ 1 MB, साथमा हुनुहुन्छ म्याट जोन। यो गीतका संगीत संयोजक हुनुहुन्छ राजन किसान, अनि यो गीतका उत्पादक तथा वितरक हुनुहुन्छ सचिन सिंह, सम्झना अडियो भिडियो।

0: सारण रोकिन गएकोमा खेद प्रकट गर्दछौ।
1: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
3: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
7: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
7: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
7: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
7: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: कार्यक्रममा सहभागी भइदिने बारेको सूचना। नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलालीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिकाभित्रका आदिवासी अगुवा बुद्धिजीवी युवा महिला वर्गहरूबीच आदिवासी भाषा संस्कृति पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत कविता पौराणिक कला तथा भूषा सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित सादर निमन्त्रणा गरिन्छ। यस कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनुहुनेछ। कार्यक्रम हुने स्थान जानकी गाउँपालिका एक कृषि हाट बजार दुर्गौली। कार्यक्रम हुने मिति साउन 24 गते। समय बिहान 11 बजे। नेपाल आदिवासी उत्थान समाज दुर्गौली एक कैलाली।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टीकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 9807-10672। स्वास्थ्यका लागि पानी।
6: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
7: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
10: सीमै देखिनु भो यता फर्कनुस्ता।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
4: वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
3: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए।
4: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
5: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, दंडीफोर, दाढ़, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खतीरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
6: सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नम्बर 98600071024 ओ 98046774417।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
8: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: पन्छी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह, आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
2: ए सन्त्यकी आमा, तर कान्छा खालाको बिहाको न्यु त आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहे नगर्जन पन भएन, जाउँ भने भयाको मङ्गल सूत्र पन भाँचि गयो।
2: यतिका लागि त मुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्यका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: सीतापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
0: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
0: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
2: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
0: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
2: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
0: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
2: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
0: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
2: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टीकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टीकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
0: सम्पर्कका लागि 091560265 98491010487 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर संचालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर संचालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन, विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। त्यही चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 9688147979, 9824625232। अछाम मंगल सेनका लागि धूप सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 9824628825।

0: ल यति छिटो आमा बन्न लागेको बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन त जान्नु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहित

0: सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुत्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253772।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: सामग्रीहरू
3: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो,
1: हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पितलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली सन्तक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849588008।
4: देशकै ढेरोसिंह ठाउँमा खाना पकाइना ग्यासकी बिक्री वितरणमा देखलाग समस्या तत्काल समाधान गर्न सरकार उद्योग तथा डिपोके अनुगमन तीव्र बनाइलबा। साविक क्षेत्र बढ़ी परिमाणमा ग्यास आयात हुटिरहल नेपाल आयल निगमके दावी सहज ग्यास नै पलकति। सर्वसाधारणकै गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यास काठमाडौँमा रहल ग्यास उद्योगको डिपोके अनुगमन कलबाट। मन्त्री यादव बालाजु स्थित नेपाल ग्यास उद्योग पुगे ग्यासकी आयात बोटलिङ वा बिक्री वितरणकै तथ्याङ्क बारे जानकारी दिलबाट उद्योगकीय निरीक्षण पास उहाँ निगमकै टिकु स्थित कार्यालय परिसरमा रहल डिपोमा पुगे अनुगमन कर्लक। मन्त्री यादवकी स्वकीय सचिवालय जानकारी कार्यालयबाट उपक्रममा उद्योग मन्त्री विद्यार्थी मजदूर तथा अप्ठ्यारोमा पर्लक नागरिक हुकन प्राथमिकता हँदेखि ग्यास बिक्री गर्न निर्देशन दिएर रहे। ग्यासके अभाव देखल पाछ निगमके निर्देशनमा यही साउन 16 गते सेन नेपाल एचपी एभरेट सुगम श्रीराम ग्यास उद्योगकै कुमसे ग्यासकी बिक्री वितरण कर्तीहरूबाट यही समाचार संखोज खबर बराइल दिनासे पहिले खबर के मुख्य शीर्षक फेरसेक्छु। उज्यालो बहुदेशीय सहकारी संस्था शक्तिद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन। दैलकमा ट्रकीय ठक्करमा मोटरसाइकल चालकी मृत्यु। कालीकोटमा वाइफाई नै दिलकती स्वास्थ्य कर्मी केपर पिटल तीन पक्राउ। ओ बाजुराकी बढ़ी मालिकामा भदौ 1 गते पूजा शुरू, मुख्य मेला 11 गते। लिटा बुकला खोज खबर रह प्राविधिक मित्र आकाश चौधरी धन्यवाद देती अबुकला खोज खबर से मई सीता चौधरी विदाई रू एक पास 6 बजे के खोज खबर सुन सीखी सामुदायिक रेडियो टीकापुर एफएम सुनती रवि।
5: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
6: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
5: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
6: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
5: अब त म ढुक्क।
7: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट।
6: मोबाइल नम्बर 9848513426। जमरापारी टिकापुर कैलाली।
8: फिर्ता 20% समय क्या फिर्ता? क्यान्सल प्याक किन्नु भयो त?
9: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एन्सेल एपमा क्लेम गर्नुहोस्।
8: एन्सेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एन्सेल नेपालकै लागि।
10: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुरकै लाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको धार्थ चुरा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
8: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
7: तपसिल
8: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
7: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
8: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
7: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
8: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
7: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
8: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झस्टीको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।

नहीं जान के तोहर नाओ गाँव जाति मिहिन खूब से घूमे पड़ा।

0: quoi?
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हो अध्यक्ष ज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि प्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पर गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। उज्यालो बहुद्देश्य सहकारी संस्था सत्यद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, 285 जनाले उपचार सेवा लिए। जानकी गाउँपालिकाको दुर्गौलीमा 3200 अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम हुने। टिकापुरका सम्राट खनाल चर्चित रियालिटी शो द भोइस अफ किड्सको फाइनलमा प्रवेश। र बाजुराको बढ़ी मालिकामा भदौ 1 गतेदेखि पूजा शुरू, मुख्य मेला 11 गते। उज्यालो बहुद्देश्य सहकारी संस्था शक्तिले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा 285 जनाले उपचार सेवा लिएका छन्। सेवा लिनेमा 165 महिला र 120 पुरूष रहेका छन्। शिविरमा 50 जनाको नाकको उपचार, 209 जनाको कानको उपचार र 78 जनाले घाँटीको उपचार गराएका छन्। उपचार सेवा लिएका मध्ये थप उपचार गर्नुपर्ने कानका 32, नाकका 5 र घाँटीको समस्या भएका 8 जनालाई शल्यक्रियाका लागि नेपालगंज रेफर गरिएको छ। थप खबर रत्नापुर मगरबाट।
1: उज्यालो बहुद्देश्य सहकारी संस्था लिमिटेड शक्तिको आयोजनामा शक्तिमा 1 दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ। शनिबार सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा नाक कान घाँटीको समस्याको उपचार तथा परामर्श प्रदान गरिएको छ। सहकारी संस्थाले बचत संकलन तथा ऋण लगानी गर्नुका साथै अन्य सामाजिक गर्नुपर्ने काम पनि गर्नुपर्ने भएकाले त्यही सामाजिक कार्य अन्तर्गत यो निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताउनुभयो।
2: सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो भने संस्थाले कार्यक्षेत्रमा बसोबास गर्ने सम्पूर्ण शेरबानी सदस्यहरूको बचत, ऋण र अन्य कारोबार सँगसँगै यो सामाजिक दायित्व अन्तर्गत सदस्यहरूको स्वास्थ्य सम्बन्धी पनि काम गर्नुपर्ने, सरसफाई सम्बन्धी पनि काम गर्नुपर्ने हुँदा संस्थाले गरिरहेको ऋण भयो, मल खाद भयो, त्यसै गरी बीज वृद्धिको कस्टमाइजिङ, सुलभ एग्रोभेट सञ्चालन र हार्भेस्टिङको काम सँगसँगै हामीले पहिलो पटक निशुल्क नाक कान घाँटीको शिविर सञ्चालन गरेका छौँ।
1: स्वास्थ्य शिविरमा नाकको एलर्जी भएका, नाकमा मासु पलाएको, ग्यास्ट्रिकका कारण घाँटीमा अड्किने समस्या भएका, कानको जाली प्वाल परेका बिरामीहरू बढ़ी देखिएको शिविरमा सहभागी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल शाहीले जानकारी दिनुभयो।
3: बिरामी हेर्दाखेरि चाहिँ अब नाक र घाँटीको बिरामी हेर्दा नाकको एलर्जीका बिरामीहरू एकदमै धेरै नै देखिएको छ। सँगै नाकमा मासु पलाएको रोग, पिनासका रोगहरू र घाँटीमा विशेष गरी टन्सिल, लामो समयदेखिको टन्सिल, फेरिन्जाइटिस, पेटका ग्यास्ट्रिकले गर्दाखेरि घाँटीमा अड्किने रोगहरू बढ़ी देखिरहेका छ र साथसाथै घाँटी वरिपरि डल्ला गिर्खाहरू पलाउने रोगहरू पनि देखिरहेको छ र यो बाहेक कानमा पाल परेर कानको अपरेशन गर्ने बिरामीहरू पनि देखिएको छ।
1: शिविरमा आएर चेक जाँच गराएका बिरामीलाई यदि अपरेशन गर्नुपर्ने अवस्था देखिएमा बीएन अस्पताल नेपालगंजले विशेष छूटमा अपरेशन गर्ने योजना रहेको छ। शिविरमा चेक जाँच गराएका केही बिरामीलाई अपरेशन गर्नुपर्ने देखिएकोले उनीहरूलाई विशेष छूटमा अपरेशन गर्नका लागि बीएन अस्पताल नेपालगंज रेफर गरिएको अस्पतालका प्रबन्धक संचालक रामबहादुर बोहराले जानकारी दिनुभयो।
4: लामो समयदेखि कान काट्ने र कानको जाँच गर्दाखेरि कानको जालीमा प्वाल परेको र जाली फुटेको अवस्था देखेको छ। ती मान्छेहरूको अपरेशनको लागि हामीले चाहिँ हाम्रो बिहान अस्पतालमा विशेष छुटमा चाहिँ हामीले रिफर गरेका छौँ।
1: एक दिनै निशुल्क स्वास्थ्य शिविरमा आफूहरूले सोचे भन्दा पनि बढ़ीले सेवा लिएको आयोजक उज्यालो बहुद्देश्य सहकारी संस्था शक्तिका अध्यक्ष प्राणकुश चौधरीले बताउनुभयो।
5: शिविर सञ्चालन गर्नको कारण के छ भन्दाखेरि मुख्य उद्देश्य यो एउटा हाम्रो सामाजिक, हाम्रो उत्तरदायित्व अन्तर्गत पर्ने भएको हुनाले त्यही वहन अन्तर्गत हामीले चाहिँ यो एउटा एक दिने शिविर सञ्चालन गरेका छौँ, जुन शिविरमा हामीले सोचे अनुसार भन्दा पनि बढ़ीजनाले सेवा लिनु भएको छ।
1: उज्यालो बहुद्देश्य सहकारी संस्था लिमिटेड शक्तिको आयोजनामा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा बीएन अस्पताल नेपालगंजको प्राविधिक सहयोग रहेको छ। सहकारी संस्थाहरूले बचत तथा ऋणका साथै सामाजिक उत्तरदायित्वका कामहरू पनि गर्नुपर्ने हुन्छ। त्यही अनुसार सहकारी संस्थाहरूले समुदायमा विभिन्न किसिमका सामाजिक कामहरू गर्ने गरेका हुन्छन्।
0: जानकी गाउँपालिका वडा नम्बर 1 दुर्गौलीमा आदिवासीको भाषा संस्कृति पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएको छ। नेपाल आदिवासी उत्थान समाज जानकी 1 दुर्गौलीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवसमा अन्तर्क्रिया आयोजना गर्ने तयारी भएको छ। आयोजकले कार्यक्रमलाई सफल बनाउनका लागि सरकारवालालाई पत्राचारदेखि आवश्यक व्यवस्थापन समेतको तयारी भइसकेको आदिवासी उत्थान समाज जानकी 1 अध्यक्ष दिनेश थारूले जानकारी दिनुभयो।
6: अहिलेसम्म राम्रो तयारी भएको छ। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीसँगको समन्वय र सहकार्यमा चाहिँ हामीले प्लानिङ गराएका छौं। हाम्रा पूर्व अध्यक्ष प्रदीप चौधरी, उमा महतौजी लगायत कार्यकर्ताहरू हामीहरू चाहिँ गएका थियौं र यसलाई सभ्य र भव्य रूपमा परिचालन गर्नुपर्छ भन्ने कुरो गरिएको छ। वर्गरहरूलाई परिचालन गरिएको छ, युवा भाइहरूलाई परिचालन गरिएको छ, महिलाहरूलाई परिचालन गरिएको छ, खबर भएको छ र उहाँहरूलाई हामीलाई राम्रो सकारात्मक कुराहरू दिनुभएको छ।
0: आदिवासीको भाषा संस्कृति संरक्षण गर्ने अधिकार संरक्षण सम्वर्धन सम्बन्धी सचेत गराउने लगायतका उद्देश्यले कार्यक्रम आयोजना गर्न थालिएको बताइएको छ।
6: विश्व आदिवासी दिवस चाहिँ नै युएनले दिएको आत्मनिर्णयको अधिकारको कुराहरू भए अनि त्यसपछि प्रकृतिका संरक्षणका कुराहरू भए, भाषा संरक्षणका कुरा भए अनि त्यसपछि ललित कलाको संरक्षणका कुराहरू भए, शिक्षामा चाहिँ नै पहुँचका कुराहरू भए आदिवासीहरूको, त्यसपछि रोजगारमा पहुँचका कुराहरू भए, यी सबै कुराहरूलाई नेपाल सरकारले दिएका कुराहरूमा जुन दिएको आरक्षणका विषय त्यसलाई पनि उजागर गर्ने, स्थानीय सरकारमा उनीहरूको पहुँच बढाउनका लागि नीति निर्माण बनाउने, वर्गरहरूको ऐन र कानून बनाउनको लागि पहल गर्ने र यहाँ भएका जति पनि आदिवासीहरू छन्, मगरहरू छन्, पिछडिएका छन्, यिनीहरूको बारेमा केही 83 र 84 कार्यक्रमहरूको समीक्षा र उहाँहरूलाई सचेत गराउनका लागि यो कार्यक्रम गरिन लागि हो।
0: कार्यक्रममा आदिवासीको भाषा संस्कृति संरक्षण गर्ने अधिकार संरक्षण सम्बन्धन कसरी गर्न सकिन्छ, राज्यले नीति के बनाउन सक्छ, स्थानीय सरकारले के गर्न सक्छ भन्ने विषयमा छलफल केन्द्रित रहने उहाँको भनाइ छ।
6: कसरी यसलाई चाहिँ प्रवर्धन गर्न सक्छौ, कसरी सम्वर्धन गर्छौ, राज्यले नीति के बनाउन सक्छ र हामीले चाहिँ स्थानीय सरकारमा के कुराहरू गर्न सक्छौ र उहाँहरूले के गर्न सक्नुहुन्छ भन्ने कुराहरूलाई नै हामी यसलाई महत्वको साथमा बढ़ी चर्चामा राख्छौ।
0: कार्यक्रममा महिला, युवा, वर्गर लगायतको उपस्थिति रहनेछ।
6: हामीले छुट्याएको वर्ग अनुसार वर्गरहरूको कानूनहरूका कुराहरू, वर्गहरूले भोग्नु परेका समस्याको कारणले वर्गर समूह, अब युवाहरूले बेरोजगारका रूपमा सहनुपर्ने विभिन्न कुराहरू चाहिँ युवाका साथीहरूका कुराहरू र राजनीतिक कर्मीहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि नीति नियममा काम गर्ने मान्छेहरू चाहिँ सहभागी हुनुहुन्छ र महिलाहरूको पहुँच कहाँसम्म भएको छ, राजनीतिक पहुँच भयो कि भएन, आर्थिक पहुँच भयो कि भएन, शिक्षामा पनि पहुँच भयो कि भएन भनेर हामीले 4 वर्गलाई विशेष गरेर प्यानलको दृष्टिकोणबाट नै छलफल गराउने र त्यसको निचोड़ निकाल्ने कोशिश गरिरहेछौ।
0: कार्यक्रममा आदिवासी जनजातिका पौराणिक गीत, कविता, पौराणिक कलाको प्रस्तुति देखाइनेछ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
7: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
8: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
7: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
8: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 0915608092।
9: ल ल, यति छिटो आमा बन्न लागेको त थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
12: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
11: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर कैलालीको टिकापुरका सम्राट खनाल चर्चित रियालिटी शो द भोइस अफ किड्सको फाइनलमा प्रवेश गर्नुभएको छ। बालबालिकालाई गायन क्षेत्रमा स्थापित गर्दै आइरहेको शोमा सुदूरपश्चिमबाट फाइनल प्रवेश गर्ने उहाँ एक्लो बाल गायक हुनुहुन्छ। टिकापुर नगरपालिका वार्ड नम्बर 1 का 11 वर्षीय खनाल गायक सत्यराज आचार्य नेतृत्वको टीम सत्यबाट फाइनलमा प्रवेश गर्नुभएको हो। अब फाइनलमा प्रवेशका लागि आफूलाई भोट गरी सघाइदिन गायक खनालको आग्रह छ।
13: धन्यवाद सम्पूर्णमा हजुरहरूको साथ सपोर्टले नै म फाइनलसम्म पुगेको छु र फाइनलसम्म पुगे मात्रै हुँदैन, अब मलाई यो शो जित्नु पर्यो। त्यसको लागि तपाईँले मलाई धेरै भन्दा धेरै भोट गरेर यो सिजनको विजेता बनाइदिनु होला। यो सिजनको विजेता बनाउनको लागि मलाई भोट गरिदिनु होला। भोट गर्नको लागि खल्ती एपमा जाने, त्यसपछि भोटिङ सेक्सनमा गएर टिम सत्यमा जाने, त्यसपछि त्यहाँ 2 वटा कन्टेस्टेन्ट देखिन्छन्, एउटा सम्राट खनाल अनि एउटा कविन राई। त्यहाँबाट सम्राट खनालमा क्लिक गर्ने अनि पेमेन्ट गरेर तपाईँ आफ्नो अमूल्य भोट दिन सक्नुहुन्छ र मलाई यो शोको विजेता बनाउन सक्नुहुन्छ। हजुरहरूको एउटा भोटले नै मलाई यो शोको विजेता बनाउन सक्छ। प्लिज मलाई भोट गरिदिनु होला। सुदूरपश्चिमबाट एउटा मात्रै मानिस छ म, अब सुदूरपश्चिमेलीलाई त जिताउनु पर्यो नि। अब मुख्य भोट दिया निकै झिक्कै झिक्कै भोट दिया।
0: कैलालीको जानकी गाउँपालिका 7 अन्तर्गत सन्तपुर ओखरपुर चोकमा रहेको एक सुनचानी पसलमा गई राती चोरी भएको छ। सटर फोडेर चोरी भएको स्थानीयले बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बढ़ी मालिका मन्दिरमा यसै वर्ष भदौ 1 गतेदेखि नै पूजा आजा शुरू हुने भएको छ। मुख्य पूजा भने भदौ 11 गते हुने मन्दिरका पुजारी नेत्र उपाध्यायले जानकारी दिनुभयो। मुख्य पूजाका दिन दर्शनार्थीको अत्यधिक भीड़ हुने भएकाले भक्तजनको सहजताका लागि यस वर्ष करिब 10 दिन अघिदेखि नै पूजा शुरू गर्न लागि हो। शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित बढ़ीमारीका बुढ़ी नन्दा मेला व्यवस्थापन सम्बन्धी सर्वपक्षीय छलफलमा पुजारी उपाध्यायले सो कुरा बताउनुभयो। हरेक वर्ष बढ़ी मालिकाको मुख्य पूजामा बाजुरा सहित देशका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट हजारौं भक्तजन पुग्ने गर्दछन्। गत वर्ष मात्रै करिब 45,000 दर्शनार्थीले बढ़ी मालिकाको दर्शन गरेको तथ्याङ्क छ। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको च्यापिएर मृत्यु भएको छ। दैलेखको डुंगेश्वर गाउँपालिका 2 तल्लो डुंगेश्वर बजार स्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको च्यापिएर मृत्यु भएको हो। कैलालीको गोदावरी नगरपालिका 8 का 41 वर्षीय प्रेमबहादुर रोकाया छेत्रीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। कालीकोटको पतला गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा वाईफाई चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। कालीकोट प्रहरीले पतला गाउँपालिका 9 स्त्री पतला अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि हातपात गरेको आरोपमा 3 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले जारी गरेको विज्ञप्तीमा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गर्ने तथा अस्पतालमा अनाधिकृत रूपमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा 3 जनालाई पक्राउ गरिएको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
14: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
15: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
14: स्कूल अफ एग्रिकल्चर मा बीएससी किन पढ्ने?
15: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने?
14: आफ्नै फार्म हाउसमा अभ्यास गराइने?
15: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
14: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
15: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
14: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
15: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गते सम्म रहेको छ।
14: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
15: सम्पर्कका लागि 091-560-265 98-441-10487 98-486-08-306
11: र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
16: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
17: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
16: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
17: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
18: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल मानव धर्म सेवा समिति टिकापुर शाखा आश्रम व्यवस्थापन समितिको अध्यक्षमा मनदेवी अधिकारी चयन हुनुभएको छ। शनिबार भएको भेलाले आश्रम व्यवस्थापन समितिको उपाध्यक्षमा धनबहादुर खड्का, सचिव रतन कुंवर, सहसचिव जानकी कुंवर, कोषाध्यक्ष दिव्येश्वरी अधिकारी, सदस्य दिलीप आले, प्रयाग दत्त उपाध्याय, रामकुमारी चौधरी, शिवलाल तिवारी चयन गरेको हो। यस्तै सल्लाहकारमा पूर्व अध्यक्षहरू काशीराम डुंगाना, भेषराज तिमिसेना, नरेश खत्री चयन हुनुभएको छ। देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ। साविक भन्दा बढ़ी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयात निगमको दावीबीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले काठमाण्डुमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभयो। मन्त्री यादवले बालाजू स्थित नेपाल ग्यास उद्योग पुगेर ग्यास आयात बोटलिङ बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिनुभएको छ। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकु स्थित कार्यालय परिसरमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको मन्त्री यादवको स्वकीय सचिवले जानकारी दिनुभएको छ। खोज खबरमा अब पालो जनावाजको। उज्यालो बहुद्देश्य सहकारी संस्था शक्तिद्वारा नाक कान घाँटीको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। आजको जनावाजमा हामीले शिविरमा सेवा लिन आएका केही नागरिकलाई गाउँमै सबै खाले सेवा पाउँदा कस्तो लाग्यो भनी सोधेका छौं।
19: मेरो नाम अनिता बुढा हो। उज्यालो बहुद्देश्य सहकारी संस्था लिमिटेडले ल्याएको उपचारको लागि राम्रो व्यवस्था गरेको छ। अझै पनि यस्तै यस्तै फेरि व्यवस्थाहरू ल्याइरहोस् आइरहोस्।
20: नमस्कार, मेरो नाम कविता चौधरी। म कानको औषधि गराउन आएको थिएँ। कानको समस्याले राम्रो गर्नु भएको छ उज्यालो बहुद्देश्य सहकारी संस्था लिमिटेडले। हामीलाई उपचारको लागि टाढा जानु पर्थ्यो, बुढापाकालाई पनि टाढा जानु परेपछि गाह्रो हुन्थ्यो। यही सेवा सुविधा पायौँ, धेरै राम्रो लाग्यो। उहाँहरू
21: नमस्कार, मेरो नाम कुलराम चौधरी हो। हामी यहाँ नाक कान घाँचीको डाक्टर आएछन् अनि त्यसै कारणले हामी यहाँ भेला भएको छौँ। यति राम्रो छ, हामीलाई राम्रो सुविधा ल्याइदिएको छन् भनेर सुविधा दिएको डाक्टरलाई म धन्यवाद दिन चाहन्छु। फेरि अर्को चोटि पनि आउने जस्तै पालो पार्ने त धेरै ठिक छ। हामीले बिरामी मान्छे हामी कहाँ सकिन्न।
2: मेरो नाम परदेश चौधरी हो। हामी गरिब मान्छे नेपालगञ्ज जान भन्दा यहाँ निशुल्क औषधि गर्नु धन्यवाद छ। हाम्रो जीव जसरी पनि शान्त होइजस् भने धन्यवाद दिदै छौँ। संस्थालाई धन्यवाद गर्न चाहे।
3: नमस्कार, मोर नाउँ राजदेवी हो। हाम्रो गाउँ टिकापुर चारवारा हमन बढिया।

0: हमरे गरीब मने जाय नाय सकली नेपालगंज। डॉक्टर हे धन्यवाद देना चाहत हूँ, एक हफ्ता दवाई दे ले बा, एक हफ्ता पास है फिर अपन अस्पताल में नेपालगंज बले लाते।
1: नमस्कार, मेरा नाम सुरेश चौधरी, टीकापुर सात दिव्यपुर गाँव हो मेरा। यो टीकापुर छ सत्ती कैलाली बाजारो बहुत सहकारी संस्था में अलग निःशुल्क नाक कान घाटी को निःशुल्क उपचार भैर त्यां एकदम राम्रो भएछ र त्यो भन्दा पनि अझै राम्रो पेट र छाती त्यस्तै अरु समस्याको पनि निःशुल्क उपचार आएको भए अझै राम्रो हुन्थ्यो हामीलाई।
2: कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट प्रहरीले लागु अवसर सहित चारजनालाई पक्राउ गरेको छ। इलाका प्रहरीकाले त्रिभुवन बस्तीबाट खटिएको टोलीले पुनर्वास नगरपालिका 10 सकमेली बजार नजिकै हुलाके सड़क खण्डमा सवारी साधन जाँच गर्ने क्रममा तीनजना पक्राउ गरेको हो। त्यसै गरी सोही दिन साँझ सकमेली बजार स्थित कार्गिल डाँडाबाट धनगढ़ीतर्फ जाँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा थप एकजना पक्राउ परेका हुन्। भारतको उत्तर राज्य हिमाचल प्रदेशमा आज निजी यात्रुवाहक बस सड़कबाट चिप्लिएर दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटना राज्यको राजधानी शिमलाबाट करिब 393 किलोमिटर उत्तरमा पर्ने चम्बा जिल्लाको पहाड़ी क्षेत्रमा भएको हो। दुर्घटनाका बेला बसमा चालक सहित 18 जना सवार थिए। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यसैबीच भारी वर्षाका कारण हिमाचल प्रदेशमा 185 वटा सड़क अवरूद्ध भएका छन्। राज्य आपतकालीन संचालन केन्द्रका अनुसार जून 30 मनसून शुरू भए यता राज्यमा 143 जनाको मृत्यु भइसकेको छ। तीमध्ये 65 जनाको वर्षासँग सम्बन्धित घटनामा र 78 जनाको सड़क दुर्घटनामा मृत्यु भएको बताइएको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। उज्यालो बहुद्देश्य सहकारी संस्था शक्तिद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, 285 जनाले उपचार सेवा लिए। जानकी गाउँपालिकाको दुर्गौलीमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम हुने। टीकापुरका सम्राट खनाल चर्चित रियालिटी शो द भोइस अफ किड्सको फाइनलमा प्रवेश। र बाजुलाको बढीमालिकामा भदौ 1 गतेदेखि पूजा शुरू, मुख्य मेला 11 गते। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
4: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
3: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
4: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
3: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
4: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
3: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
4: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
3: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
4: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
5: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
6: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
6: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 0915608092।
7: जान छै उडन चरी, दिन रात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
8: झल्को आउँदो 12 मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
7: एकडाली बाजगुर आउँछको, एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हान्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz

0: जिल्लाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउनु हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएका अन्सेकले कत्रा सुघर बनाएको अन्ल बाटी
4: ए ले ले ठिक बा चल हाली भातवट खाई हो जाएका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
3: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
3: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
2: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
3: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
2: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
3: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको,
2: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
3: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
2: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
3: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हौ क्रे सड़क के किनारमै पशु चौपाया नै बान देवी सड़क किनारमै माल वस्तु नै कुरा देवी साथे सड़क किनारमा पशु चौपाया बान के ढुंगा बालुवा गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्ना बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर। मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 ले तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: कार्यक्रममा सहभागी भइदिने बारेको सूचना। नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलालीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिका भित्रका आदिवासी अगुवा, बुद्धिजीवी, युवा महिला वर्गहरूबीच आदिवासी भाषा, संस्कृति, पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत, कविता, पौराणिक कला तथा भेषभूषा सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित सादर निमन्त्रणा गरिन्छ। यस कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनुहुनेछ। कार्यक्रम हुने स्थान जानकी गाउँपालिका एक, कृषि हाट बजार, दुर्गौली। कार्यक्रम हुने मिति साउन 24 गते। समय बिहान 11 बजे। नेपाल आदिवासी उत्थान समाज, दुर्गौली एक, कैलाली।

0: सीकाकुल नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्ला
3: मैले चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकराला रोड, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवेशी आवाज, सामुदायिक रेडियो टिक्यो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
7: आज सात शास्त्रहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो?
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चौबीस वर्षपछि हेटौडा कपड़ा उद्योगमा फेरि चल्यो लूम, पुनसंचालनको आशा जाग्यो। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढ़ी लगतमा 10,000 मात्रै लालपूर्जा। स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप।
1: प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूर्जा वितरण भएको हो। के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति

0: बाँझेको कुराहरू पहिला आइरहेको थियो।
1: मधेसमा स्थगित एमबीबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने, मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा, नयाँ मोर्चाको घोषणा, राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी।
2: शासनले पनि सत्ताको खेल गर्यो, ऊ गर्यो, त्यसकारण यो मिलन विषम परिस्थितिको हो, तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिएन।
1: 7,000 ग्यास बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ, बैतडीमा 178 जनाले पाए घरमै राहदानी, माग पूरा नभए भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मनोहराका सुकुम्बासीको चेतावनी।
0: के अरे खबरदारी पनि गरेका गरेकै छौँ। अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
1: र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 घाइते, 14,000 घरधुरीमा विद्युत अवरूद्ध, भोलि र पर्सी भारी वर्षा र हुरीको चेतावनी।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: 24 वर्षदेखि थन्किएको हेटौडा कपड़ा उद्योगमा लुम चल्नु बन्द उद्योग पुनर्जीवनको आशा जगाउने सकारात्मक शुरूआत हो, तर पुराना मेसिन चलाएर मात्रै उद्योगलाई दिगो बनाउन सकिँदैन। आधुनिक प्रविधि, लगानी र स्पष्ट संचालन योजना आवश्यक पर्छ। सरकारले परीक्षण उत्पादनको सफलतालाई अवसरका रूपमा उपयोग गर्दै उद्योगलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना अघि बढ़ाउनुपर्छ। लुमको खटखट आवाज क्षणिक उत्साहमा सीमित नभई रोजगारी, उत्पादन र आत्मनिर्भरताको निरन्तर आवाज बन्नुपर्छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: 2 दशकदेखि मधेस केन्द्रित राजनीति गर्दै आएका अधिकांश मधेस केन्द्रित दल अहिले संसद बाहिर छन्। कुनै समय मधेस आन्दोलनको बलमा राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका दलहरूलाई यसपटक मतदाताले अस्वीकार गरेपछि उनीहरू पुनः प्रभावशाली राजनीतिमा फर्किन अग्रगामी मोर्चा गठन गरेका छन्। मधेसमा जनमत गुमाएका मधेस केन्द्रित दलहरू राजनीतिक विरासत जोगाउन पुनः मोर्चाबन्दी गरेपछि आलोचनासँगै औचित्यमाथि बहस शुरू भएको छ। विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संहिता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो, तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभाव शाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
5: आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा संघर्ष गरेका छौँ।
4: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन, पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो, तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
6: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेज तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लड़ाई लड्दै आए, त्यस कारणले अब पनि यो टूट फूटले गर्दाखेरि फेरि पार्टी भयो, टूट फूट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
4: 2 दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
7: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
4: संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय, समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। तर अहिलेको चुनौती दलहरूबीच एकता गर्नु नभई मधेसका मतदातासँग टुटेको राजनैतिक सम्बन्ध पुनः स्थापित गर्नु रहेको मधेस राजनीतिका जानकार खुशीलाल मण्डलले बताउनुभयो।
2: विषम परिस्थितिमा एक त मधेसवादी दलहरूको अस्तित्व समाप्त, दोस्रो के हो भने संहितामाथि संकट आएछ, त्यो अवस्थामा यिनीहरूले मिल्न खोज्या हो। अब कुरा के छ भने यो मिलन पनि खाइ हुन्छ कि अस्थायी हुन्छ भन्न सकिन्छ, किनभने मधेसी दल बिग्रेको कारण के हो भने यो सत्ताको खेल, शासनले पनि सत्ताको खेल गर्यो, कहिले एकलाई कहिले अर्कोलाई कहिले अर्कोलाई ऊ गर्यो, त्यस कारण यो मिलन विषम परिस्थितिको हो। तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिन्न।
4: मोर्चाले विगतका कमी कमजोरीबाट पाठ सिक्दै मधेसका वास्तविक सवाललाई साझा एजेण्डा बनाउन सक्यो भने यो अग्रगामी मोर्चा मधेस राजनीतिमा नयाँ अध्यायको शुरूआत बन्न सक्ने विज्ञहरू बताउँछन्। तर यदि यसको केन्द्रमा फेरि सत्ता, पद र राजनैतिक अस्तित्वको गणित मात्रै रह्यो भने मतदाताले दिएको पछिल्लो जनादेश दोहोरिन सक्नेछ। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्था बिना हटाइएका सुकुम्बासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। बस्तीमा डोजर चलाएर परिवारलाई विस्थापित गरेको करिब चार महिनापछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिले कोन सभा गर्दै सरकारलाई माग पूरा गर्न दवाब दिएको हो। मोर्चाले भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने चेतावनी समेत दिएको छ। मोर्चाले प्रभावित परिवारलाई भूस्वामित्व सहित स्थापित पुनर्स्थापना गर्नुपर्ने र लगायतका माग अगाडि सारेको मोर्चाका इन्चार्ज दलवर्धन कामीले सीआईएमसँग बताउनुभयो।
0: निरन्तर हामीले चाहिँ राज्यलाई खबरदारी गरिराख्यौं, ध्यानकर्षण गरिरहेछौं, मन्त्रालयमा धायौं, मन्त्रालयमा ध्यानकर्षण गर्यौं, मानव अधिकार आयोगमा गएर मानव अधिकार आयोगमा चाहिँ मानव अधिकारको सुनिश्चित गरिदिनु पर्यो भनेर हामीले ध्यानकर्षण गर्यौं। पटक पटक ध्यानकर्षण गर्दा पनि यो चाहिँ उचित चाहिँ मानवीय व्यवहार नगरेको र झन पीडामाथि पीडा। अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
4: त्यस्तै अहिले संचालनमा रहेको होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानको विकल्प नबनाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित गर्नुपर्ने मोर्चाको भनाइ छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको विशेष संरक्षण गर्न पनि माग गरिएको छ। मोर्चाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच तथा निस्सा वितरणको प्रक्रिया तत्काल अघि बढ़ाउन सरकारसँग आग्रह समेत गरेको छ। मोर्चाले थापाथली, शान्तिनगर, गैरी गाउँ, मनहरा र जड़ीबुटी लगायतका क्षेत्रमा लामो समयदेखि बस्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था र कानूनी प्रक्रिया पूरा नगरी बलपूर्वक हटाइएको आरोप समेत लगाएको छ। 24 वर्षदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगमा नेपाली सेनाले पुराना मेसिन मरमत गरेपछि प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारको जिम्मेवारी अनुसार सेनाका प्राविधिकले उद्योगको सरसफाई, विद्युतीय प्रणाली र मेसिन मरमत गरी लुम सञ्चालन गरेका छन्। परीक्षण सफल भएसँगै उद्योगको पुनः सञ्चालनको सम्भावना बढ़ेको छ। उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुविदीले तोकिएको दुई महिनाको समय सीमाभित्रै परीक्षण उत्पादन शुरू भएको र यसले उद्योग पूर्ण रूपमा सञ्चालन गर्न सकिने संकेत दिएको सीआईएनसँग बताउनुभयो। सरकारले गत असार 18 गते हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। तत्कालका लागि पुराना मेसिन मरमत गर्न सरकारले 30 लाख रूपियाँ उपलब्ध गराएको मन्त्रालयले जनाएको छ। तर दीर्घकालीन रूपमा सञ्चालन गर्न नयाँ मेसिन र थप पूर्वाधार सुधार आवश्यक रहेको समेत प्राविधिकहरूले जनाएका छनृ खाना पकाउने एलपी ग्यास सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका 2 दुवाकोट बारूद खाना चोकमा बस्दै आएका 57 वर्षीय तुलसीराम ओतेना रहेका छन्। प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँमा ग्यास बिक्री गरेको सूचना पाएपछि पसलमा अनुगमन गरिएको थियो। बजार मूल्यभन्दा निकै महँगोमा ग्यास बिक्री गरी कालो बजारी गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा डीएसपी दीपक कुमार कार्कीले बताउनु भएको छ। भूमि समस्या समाधान समितिले हालसम्म 10,034 जग्गाधनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण गरेको छ। त्यस्तै 12,81,037 लगत प्रविष्टि गरिएको छ भने 751 स्थानीय तहसँग सम्झौता गरी भूमि व्यवस्थापन तथा समस्या समाधानको प्रक्रिया अघि बढ़ाइएको छ। सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइरहेको समेत जनाएको हो। तर हालसम्म प्रविष्टि भएका मध्ये न्यून लगतको मात्रै प्रमाणीकरण भएको छ। प्रमाणीकरण र लाल पूर्जा वितरण मा भइरहेको ढिलाईबारे सीआईएमसँग कुरा गर्दै समितिका प्रमुख नापी अधिकृत तथा सूचना अधिकारी संजीव कुमार शाहले भन्नुभयो,
0: स्थानीय पालिकाको सबैभन्दा मुख्य चाहिँ प्रारम्भिक चरण स्थानीय पालिकाको हुन्छ। प्रारम्भिक चरणमा पहिला व्यक्तिको प्रमाणीकरण हुन्छ, त्यसमा चाहिँ यसको प्रमाणीकरण भएपछि नापनक्सा भएर अनि बल्ल पूर्जा बनाउने काम शुरूआत हुन्छ। त्यसमा स्थानीय पालिकाहरूसँग शुरूदेखि नै अब सहमति हुन पनि ढिलाइ भयो, क्रमशः सहमति हुँदै आएको हो 2077 सालदेखि त्यसमा हो। अनि प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूर्जा वितरण भएको हो। त्यही अनुसारले अब पालिकाबाट जसरी आयो त्यसरी काम भइरहेको छ। अब यसमा ढिलाइ भन्दाखेरि त्यसमा विभिन्न कारणहरू अब त्यही स्थानीयबाट प्रमाणीकरण हुनमा ढिलाइ भएको, के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजेको कुराहरू पहिला आइरहेको थियो, त्यो कारणले पनि हो अलिकति समस्या भइरहेको।
4: यसैबीच डडेलधुराको परशुराम नगरपालिका 12 परिवारले 38 वर्षपछि जग्गाधनी पूर्जा प्रमाणपत्र प्राप्त गरेका छन्। साझा खबरमा अब विदेशको खबर। भारतको हिमाचल प्रदेशमा निजी बस दुर्घटना हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। चम्पा जिल्लाको पहाड़ी क्षेत्रमा आज यात्रुवाहक बस सड़कबाट चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। र जापानको दक्षिण ओकिनावा क्षेत्रमा शक्तिशाली टाइफुन डल्फिन पुगेपछि 5 जना घाइते भएका छन् भने करिब 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ। जापानको ओकिनावा र कागोशिमा अन्तर्गत आगामी क्षेत्रमा टाइफुनको बढ़ी प्रभाव परेको छ। घाइतेहरू सबै ज्येष्ठ नागरिक रहेको र उनीहरूलाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताएका छन्।
1: मकै पोलेर खर्च धन्दै डडेलधुराका महिला
8: किल्लागाईले अब नाफा घाटा कति आउँछ? म त फर्स्ट सुरुवातमै हुँ, 200-250 त्यति हालो पुजी गाडबाट।
1: हरियो मकैको स्वादसँगै महिलाको उद्यम पनि फस्टाउँदै रिपोर्ट म फसलको रंगमंचमा देखिएको नयाँ सम्भावनाको कथा शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: हार्मोनिक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी और फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9800100 4777
12: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा शुरू भएसँगै हरियो मकै बजारमा बाक्लै देखिन थालेका छन्। मकैको स्वाद लिनेहरूको रूचीलाई ख्याल राख्दै गाउँघरदेखि शहरसम्मै मकै पोलेर बेच्नेहरू बढ़दै गएका छन्। डडेलधुराको मालम गाउँका महिला पनि उद्यम मार्फत आय आर्जनतर्फ आकर्षित हुन थालेका छन्। डडेलधुराको अमरगढ़ी नगरपालिका एक मालम गाउँका महिलाहरू अहिले बर्खायामसँगै आउने हरियो मकैको सिजनलाई आमदानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्।
1: डडेलधुराको मालम गाउँकी सीमा दियाल अहिले सदरमुकाम रहेको तोफानडाँडामा मकै पोलेर बेच्दै आउनु भएको छ। बागेश्वर क्षेत्रबाट किलोका आधारमा हरियो मकै खरिद गरेर ल्याउने र पोलेर बेच्न शुरू गरेको धेरै समय भएको छैन। दैनिक करिब 300 रुपियाँसम्म नाफा हुन थालेको उहाँको भनाइ छ।
2: चुल्लु सिरालबाटे घोग मगाउन हाम किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ? म त फर्स्ट सुरुवातमै हुँ। 200-250 त्यति आलो पुजी गाडबाट
1: रानीधाराको घुम्तीमा

0: तार सोध्न जाँदाखेरि के भन्छु भन्दाखेरि, ओ साहब ऊ आइपिएल नआला कि नआला साहब भन्छु। त्यसले भन्छ आउँदैन आउँदैन, कति कर्कर गरे यो मान्छेले बिहानदेखि यार, किन ऊ गरे आए पनि तिमीलाई दिने हो र टिकट, टिकट त हुने खानेहरूको लागि हो भन्छ। अनि मैले यसो भन्छु, कन्ट्याक्ट गरे कन्ट्याक्ट क्या कहाँ कन्ट्याक्ट, हाम्रा रगत र पसिनाले बनाए एयरपोर्ट हो, हामीले जौका रोटा खाएर बनाए एयरपोर्ट हो, क्या तेरो बाले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट हाम्रा बिरामीकाले लिन पाउँदै पाइँदैन भनेपछि हामीले बनाए के काम भयो त भनेर थर्काउँछु त्यहाँ होइन। अनि त्यस्तो कामहरू चाहिँ हामीले गरेका थियौँ।
1: प्रणाली दक्षिण बग्दो छ
0: हजुर,
1: भित्रको एउटा यो अंश हो,
0: एउटा सानो पार्ट थियो, सबभन्दा पावरफुल थियो।
2: 24 वर्षपछि हेटौडा कपड़ा उद्योगमा फेरि चल्यो लुम, पुनः सञ्चालनको आशा जागेको छ। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढ़ी लागतमा 10,000 मात्रै लाल पूर्जा वितरण गरिएको छ, स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप छ। मधेसमा स्थगित एमबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने भएको छ, मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा गरिएको छ, राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी छ। बैतडीमा 178 जनाले घरमै राहदानी पाएका छन्, माग पूरा नभई भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मनोहराका सुकुम्बासीको चेतावनी छ, र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 घाइते, 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ, भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी जारी गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 24 गते बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गण्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार,
4: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड टिकापुर 1 कैलाली, सम्पर्क नम्बर 9868000008 र 9825677772।
6: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या, यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टिकापुरमा पनि पाइने रहेछ, कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
10: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी,
7: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848518828।
11: क्यास फिर्ता लिनु भए त,
12: एनसेल प्याक किन्नु भए त,
13: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा।

0: रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म जीविका शाहको नमस्कार। रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:00 बजेर 10 मिनटदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरबाट सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी दुवै बीच सिकाई आदान प्रदान गर्ने वातावरण स्थापना गर्नेछ। आजको कार्यक्रममा हामी बाली उत्पादनमा परागसेचन जीवहरूको महत्व बारे चर्चा गर्नेछौ। उक्त विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत सृजना बस्गाई। कार्यक्रमको सुरुवातमा हामी परागसेचन जीवहरूको परिचय र महत्व बारे चर्चा गर्छौ।
1: परागसेचन भन्नाले फूलको पुष्केसरबाट निस्किएको पराकरण अर्थात पोलिन स्त्री केशरमा पुग्ने प्राकृतिक प्रक्रियालाई जनाउँछ। यो प्रक्रिया बिरुवाको प्रजनन, फल लाग्ने, बिउ बन्ने तथा नयाँ पुस्ताको उत्पादनका लागि अत्यन्त आवश्यक हुन्छ। परागसेचन बिना अधिकांश फूल फुल्ने बारीहरूमा फल तथा बिउको उत्पादन सम्भव हुँदैन वा अत्यन्त न्यून हुन्छ। परागसेचन प्राकृतिक रूपमा हावा, पानी तथा विभिन्न जीव जन्तुहरूको माध्यमबाट हुन सक्छ, तर संसारका अधिकांश खाद्यान्न, फलफूल, तरकारी, तेल बाली तथा मसला बालीको सफल उत्पादनमा जीवजन्य परागसेचनको भूमिका अत्यन्त महत्वपूर्ण छ। परागसेचन जीव भन्नाले फूलबाट फूलमा परिकरण सार्ने जीवलाई जनाइन्छ। मौरी, भमरा, पुतली, पतिङ्गा, केही जातका झिङ्गा, भुसुना, कमिला तथा चमेरा पनि केही बालीहरूमा परागसेचकको रूपमा काम गर्छन्। यी जीवहरूले फूलबाट रस र पराग संलग्न गर्ने कार्यमा एउटा फूलको पराग अर्को फूलमा पुर्याउँछन्। यी प्रक्रियाले निषेचन सफल भई फल र बिउ उत्पादन हुन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा परागसेचन जीवहरूको महत्व अझ बढी छ। यहाँ खेती गरिने धेरै फलफूल तथा तरकारी बालीहरू जस्तै स्याउ, नास्पति, सुन्तला, कागती, लौका, करेला, भिन्डी, तोरी, धनियाँ तथा विभिन्न दलहीन बालीहरूमा पर्याप्त परागसेचन भएमा उत्पादन उल्लेखनीय रूपमा बढ्छ। अनुसन्धानले देखाएका छन् कि प्रभावकारी परागसेचनले उत्पादन मात्र होइन फूलको आकार, गुणस्तर, बिउको विकास, स्वाद र भण्डारमा क्षमता पनि सुधार गर्छ। नेपालका ग्रामीण क्षेत्रमा परागसेचक जीवहरूको महत्वलाई वैज्ञानिक भाषामा भन्दा व्यावहारिक अनुभवबाट बढी बुझिएको पाइन्छ। पुराना किसानहरूले फूलमा मौरी धेरै देखियो भने फल राम्रो लाग्छ भन्ने अनुभव पुस्तौंदेखि सुनिँदै आएका छन्। वैज्ञानिक अनुसन्धानले पनि यही अनुभवलाई पुष्टि गरेका छन्। त्यसैले परम्परागत ज्ञान र आधुनिक विज्ञान दुवैले परागसेचन जीवहरूलाई कृषि उत्पादनको आधारभूत जैविक स्रोतका रूपमा स्वीकार गरेका छन्। नेपालका पहाड़ी, हिमाली र तराई क्षेत्रमा पाइने प्राकृतिक वन, घाँसे मैदान, कृषि, नदी किनार तथा सामुदायिक वनहरू परागसेचन जीवहरूको प्राकृतिक वासस्थान हुन्। यी क्षेत्रहरूको संरक्षण गर्नु भनेको कृषि उत्पादनको भविष्य सुरक्षित गर्नु पनि हो। त्यसैले परागसेचन जीवहरूलाई केवल मौरी पालन वा मह उत्पादनसँग मात्र जोडेर होइन सम्पूर्ण कृषि प्रणालीको आधारमा रूपमा बुझ्न आवश्यक छ। आधुनिक कृषि विकासका साथै परम्परागत प्रकृति मैत्री अभ्यासहरूमा संरक्षण गर्दै परागसेचक जीवको संख्या बढाउने प्रयास गर्नु आजको आवश्यक हो।
0: कार्यक्रमलाई अघि बढाउँदै अब हामी नेपालमा पाइने प्रमुख परागसेचक जीवहरू बारे चर्चा गर्छौ।
1: नेपाल विश्वकै जैविक विविधताले सम्पन्न देशहरू मध्ये एक हो। यहाँ पहाड, हिमाल, तराई गरी तीन भौगोलिक क्षेत्र, विविध जलवायु, प्राकृतिक वन, घाँसे मैदान, नदीनाला र खेतीयोग्य जमिनले विभिन्न प्रकारका परागसेचन जीवहरूको लागि उपयुक्त वासस्थान प्रदान गरेका छन्। यी जीवहरूले वनस्पतिको प्रजनन, फलफूल तथा बिउ उत्पादन, जैविक विविधताको संरक्षण र पारिस्थितिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्। नेपालमा पाइने प्रमुख परागसेचक जीवहरूमध्ये मौरी, भमरा, पुतली, पतिङ्गा, झिङ्गा, भुसुना, कमिला, केही चराचुरुङ्गी तथा चमेरा प्रमुख हुन्। यी सबै जीवहरूले फूलबाट रस र पराग संकलन गर्ने काममा एउटा फूलको पराग अर्को फूलमा पुर्याएर निषेचन प्रक्रिया सफल बनाउँछन्। मौरी नेपालका सबैभन्दा महत्वपूर्ण परागसेचक जीव हुन्। नेपालमा स्थानीय मौरी एपिस सेरेना, एपिस डर्साटा तथा सानो मौरी एपिस फ्लोरिया पाइन्छन्। स्थानीय किसानहरूले परम्परागत रूपमा काठको घार, मुढा तथा माटोका घारमा मौरी पालन गर्दै आएका छन् भने हाल आधुनिक बक्समा मौरी पालन गर्ने प्रचलन बढ्दो छ। मौरीले तोरी, फापर, कफी, सुन्तला, लिची, आँप, स्याउ, नस्पति, काँक्रो, करेला, भिन्डी, धनियाँ लगायतका बालीहरूमा पराग सेचन गरी उत्पादन र गुणस्तर दुवै सुधार गर्छ। भमरा विशेष गरी उच्च पहाड़ी तथा चिसो क्षेत्रमा अत्यन्त प्रभावकारी पराग सेचक हो। गोलभेडा, सिमी तथा हरित गृहमा उत्पादन गरिने तरकारीहरूमा यसको भूमिका उल्लेखनीय हुन्छ। पुतली र पतिङ्गाहरूले प्राकृतिक वनस्पति, जडीबुटी तथा धेरै फूल फुल्ने बालीहरूको पराग सेचनमा योगदान पुर्याउँछन्। केही जातका झिङ्गा र भुसुनाहरू पनि विशेष परिस्थितिमा उत्कृष्ट पराग सेचनमा रूपमा काम गर्छन्। वन क्षेत्रमा पाइने केही चराचुरुङ्गी तथा चमेराको पनि विशेष प्रकारका फूलहरूको पराग सेचन गर्छन्। त्यसैले पराग सेचन जीवहरूको संरक्षण गर्नु भनेको कृषि उत्पादन तथा मात्र होइन सम्पूर्ण प्राकृतिक वातावरण र जैविक विविधताको संरक्षण गर्नु पनि हो।
0: कार्यक्रमलाई निरन्तरता दिई परम्परागत तथा आधुनिक कृषि प्रणालीमा पराग सेचनको भूमिका बारे चर्चा गर्छौं।
1: नेपालको कृषि प्रणालीमा पराग सेचनको महत्व धेरै पुरानो हो। वैज्ञानिक अध्ययन शुरू हुनुभन्दा धेरै अघि किसानहरूले मौरी, भमरा, अन्य किराहरूको उपस्थितिलाई राम्रो उत्पादनसँग जोडेर हेर्ने गर्थे। गाउँघरमा फलफूलका बोट फुलेको समस्या, मौरी गुनगुनाउट सुनिनु शुभ संकेत मानिन्थ्यो। धेरै ठाउँमा किसानहरूले फलबारे वा खेत नजिक मौरीका घार राख्ने, फूल फुल्ने समस्या, रासायनिक विषादीको प्रयोग नगर्ने तथा जंगली फूलहरू पूर्ण रूपमा नफडाने गर्ने अभ्यास अप्नाएका थिए। यी परम्परागत अभ्यासहरूले परागसेचक जीवहरूको संरक्षण र परागसेचनमा सकारात्मक प्रभाव पार्थ्यो। नेपालका विभिन्न समुदायमा परागसेचक जीवसँग सम्बन्धित स्थानीय ज्ञान पनि पाइन्छ। पहाड़ी क्षेत्रमा जंगली मौरीका प्राकृतिक घारहरूको संरक्षण गर्ने, तराई क्षेत्रमा खेतको कल्लामा फूल फुल्ने वनस्पति जोगाउने, सामुदायिक वनमा विभिन्न प्रजातिका फूल फुल्ने बिरुवा संरक्षण गर्ने तथा खेतीपातीसँगै मौरी पालन गर्ने अभ्यास परम्परादेखि चलिआएका छन्। यस्ता अभ्यासहरूले कृषि उत्पादनसँगै जैविक विविधतालाई पनि संरक्षण गरेका छन्। स्थानीय किसानहरूले मौसम, फूल फुल्ने समय र मौरीको गतिविधिको बीच सम्बन्धलाई अनुभवका आधारमा बुझ्दै आएका छन्, जुन आज वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेको छ। आधुनिक कृषि प्रणालीमा पराग सेचनलाई अझ वैज्ञानिक रूपमा व्यवस्थापन गर्न थालेको छ। व्यावसायिक फलफूल बगैंचा, तरकारी उत्पादन क्षेत्र तथा हरित गृहमा मौरीका बक्सा राख्ने, भमराको व्यावसायिक प्रयोग गर्ने तथा परागसेचक मैत्री खेती प्रणाली अप्नाउने अभ्यास बढ्दै गएको छ। वैज्ञानिकहरूले उत्पादन वृद्धि, फलको आकार, तौल, गुणस्तर र बिउको विकासमा परागसेचनको प्रत्यक्ष सम्बन्ध रहेको देखाएका छन्। अहिले विश्वभर दिगो कृषि प्रणालीमा परागसेचक संरक्षणलाई अनिवार्य तत्वमा रूपमा लिएका छन्। नेपालमा पनि मौरी पालन, जैविक खेती र जलवायु स्मार्ट कृषि कार्यहरूसँग परागसेचक संरक्षणलाई जोड्ने प्रयास भइरहेको छ।
0: अब भने हामी परागसेचन जीव संरक्षण उपायहरू बारे चर्चा गर्छौ।
1: परागसेचक जीवहरूको संरक्षण बिना दिगो कृषि प्रणालीको कल्पना पनि गर्न सकिँदैन। सबैभन्दा पहिलो उपाय भनेको परागसेचक मैत्री वातावरण निर्माण गर्नु हो। खेतीपाती, बगैंचा तथा वन क्षेत्रमा विभिन्न समयमा फूल फुल्ने बिरुवालाई लगाउँदा परागसेचक जीवहरूको वर्षभरि पर्याप्त आहार पाउँछन्। खेतमा कल्ला, बाटो, किनार तथा खाली जमिनमा स्थानीय फूलदार वनस्पति संरक्षण गर्नु पनि प्रभावकारी उपाय हो। रासायनिक विषादीको अनियन्त्रित रूपमा परागसेचक जीवहरूको लागि सबैभन्दा ठूलो खतरा हो। त्यसैले विषादी प्रयोग गर्दा फूल फुलेको समयमा प्रयोग नगर्ने, साँझ पख वा मौरी कम सक्रिय हुने समयमा मात्र आवश्यक मात्रामा प्रयोग गर्ने तथा कम विषाक्त विकल्प रोज्ने अभ्यास आवश्यक छ। एकीकृत किरा व्यवस्थापन अर्थात आईपीएम अप्नाएर विषादीको निर्भरता घटाउन सकिन्छ। यसले परागसेचक जीवहरूको संरक्षण मात्र होइन वातावरण र मानव स्वास्थ्यलाई पनि सुरक्षित राख्छ। नेपालमा परम्परागत रूपमा मौरीका प्राकृतिक घार नष्ट नगर्ने, वन संरक्षण गर्ने तथा सामुदायिक वनमा स्थानीय फूलदार प्रजाति रोप्ने अभ्यास सकारात्मक मानिन्छ। आधुनिक समयमा मौरी पालनलाई कृषि प्रणालीसँग जोड्नु, किसानलाई परागसेचक संरक्षण सम्बन्धी तालिम दिनु, विद्यालय तथा समुदायमा सचेतना अभिवृद्धि गर्नु र अनुसन्धानलाई प्रोत्साहन गर्नु पनि आवश्यक छ। सरकारले संरक्षणमुखी कृषि नीति, जैविक खेती वा वातावरण मैत्री कृषि अभ्यासलाई प्राथमिकता दिएमा परागसेचक जीवको दीर्घकालीन संरक्षण सम्भव हुनेछ।
0: अन्तिम कार्यक्रममा चुनौती अवसर र भावी दिशाबारे चर्चा गर्छौ।
1: हाल विश्वभर परासेचक जीवहरूको संख्या घट्दै गएको विषय गम्भीर चिन्ताको विषय बनेको छ र नेपाल पनि यसको अछुतो छैन। अत्याधिक र अव्यवस्थित विषादी प्रयोग, वन विनाश, सहकरीकरण, जलवायु परिवर्तन, प्राकृतिक वासस्थानको ह्रास, एकै प्रकारको बाली, व्यापक खेती तथा वातावरणीय प्रदूषणका कारण परासेचक जीवहरूको संख्या क्रमशः घट्दै गएको छ। यसले कृषि उत्पादन, जैविक विविधता तथा खाद्य सुरक्षामा दीर्घकालीन असर पार्न सक्छ। धेरै किसानहरू अझै पनि परासेचक जीवको वास्तविक महत्वबारे पर्याप्त जानकार छैनन्, जसका कारण संरक्षणका प्रयासहरू सीमित भएका छन्। यद्यपि नेपालमा अवसरहरू पनि प्रशस्त छन्। मौरी पालन व्यवसायको विस्तार, जैविक कृषि, कृषि वन प्रणाली, सामुदायिक तथा व्यवस्थापन तथा जलवायु स्मार्ट कृषि अभ्यासहरूले परासेचक संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्छन्। विश्वविद्यालय अनुसन्धान तथा कृषि विस्तार सेवाले किसानलाई परासेचक मैत्री खेती प्रविधि सिकाउन सक्छन्। विद्यालयदेखि समुदायसम्म जनचेतना अभिवृद्धि गरिएमा संरक्षण अभियान अझ प्रभावकारी बन्न सक्छ। भावी दिनमा कृषि विकासको योजना बनाउँदा परासेचक संरक्षणलाई केन्द्रमा राखी आवश्यक हुन्छ। फूलदार वनस्पतिको संरक्षण, सुरक्षित विषादी प्रयोग, स्थानीय प्रजातिको मौरी संरक्षण, अनुसन्धानमा लगानी, आधुनिक प्रविधिको उपयोग तथा परम्परागत ज्ञानको सम्मान गर्दै दिगो कृषि विकास प्रणाली विकास गर्नुपर्छ। परासेचक जीवहरू केवल मह उत्पादन गर्ने स्रोत मात्र होइनन्, तिनीहरू खाद्य सुरक्षा, किसानको आमदानी, जैविक विविधता र वातावरणीय सन्तुलनका आधारभूत हुन्। त्यसैले परासेचक जीवको संरक्षण गर्नु भनेको नेपालको कृषि, प्रकृति र भावी पुस्ताको सुरक्षित भविष्य निर्माण गर्नु हो।
0: यिनै विषयवस्तुका साथ कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया, सुझाव, सल्लाह छन् भने सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज टिकापुरमा लेखी पठाउन सक्नुहुन्छ अथवा हाम्रो फेसबुक पेजमा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। रेडियो कार्यक्रम हाम्रो कृषि सुनिदिनु भएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्नुहुने रत्नपुन र साक्षात्कारकर्ता सृजना बजगाईलाई धन्यवाद दिँदै म जीविका शाहले बिदा दिनुहोस्। नमस्कार।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: कार्यक्रममा सहभागी भइदिने बारेको सूचना। नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलालीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिकाभित्रका आदिवासी अगुवा बुद्धिजीवी युवा महिला वर्गहरूबीच आदिवासी भाषा संस्कृति पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत कविता पौराणिक कला तथा भेषभूष सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित सादर निमन्त्रणा गरिन्छ। यस कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनुहुनेछ। कार्यक्रम हुने स्थान जानकी गाउँपालिका एक कृषि हाट बजार दुर्गौली। कार्यक्रम हुने मिति साउन 24 गते। समय बिहान 11 बजे। नेपाल आदिवासी उत्थान समाज दुर्गौली एक कैलाली।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: जान छै उडन चरी, दिन रात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
3: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
2: एक डाली बाजगुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजा।

0: देउडा गीत गाउने तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार
3: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू
3: दीर्घ रोगीहरू उच्च रक्तचाप मधुमेह थाइराइड दम सीओपीडी
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा
3: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार
2: महिलाका समस्या गायनोलोजिकल समस्या गर्भावस्थाको जाँच
3: सामान्य रोग ज्वरो खोकी पेट दुखाइ लगायतको उपचार
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म
2: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72

0: कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
0: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
1: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
0: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
1: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
0: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
1: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
0: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
1: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
0: सम्पर्कका लागि 091560265 98491010487 98486083 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: कस्तो गनाएको इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98659926।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
6: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू भयो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरदम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोशिश गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: कार्यक्रममा सहभागी भइदिने बारेको सूचना। नेपाल आदिवासी उत्थान समाज जानकी एक दुर्गौली कैलालीको आयोजना र जानकी गाउँपालिकाको सहकार्यमा 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउन यस पालिका भित्रका आदिवासी अगुवा, बुद्धिजीवी, युवा महिला वर्गहरूबीच आदिवासी भाषा, संस्कृति, पहिचान र संविधानमा प्राप्त अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा युवा महिला अगुवा वर्गहरूको सक्रिय सहभागी हुने गरी पौराणिक गीत, कविता, पौराणिक कला तथा फेसबुक सहित उपस्थित भइदिन हुन विनम्र अनुसहित सादर निमन्त्रणा गरिन्छ। यस कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनुहुनेछ। कार्यक्रम हुने स्थान जानकी गाउँपालिका एक, कृषि हाट बजार, दुर्गौली। कार्यक्रम हुने मिति साउन 24 गते। समय बिहान 11 बजे। नेपाल आदिवासी उत्थान समाज, दुर्गौली एक, कैलाली।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। उज्यालो बहुद्देश्य सहकारी संस्था लिमिटेड सप्टीको आयोजनामा शनिबार सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा नाक कान घाँटी समस्याको उपचार तथा परामर्श प्रदान गरिएको हो। सहकारी संस्थाले बचत संकलन तथा ऋण लगानी गर्नुका साथै अन्य सामाजिक काम पनि गर्नुपर्ने भएकाले त्यही सामाजिक कार्य अन्तर्गत यो निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताउनु भएको छ। स्वास्थ्य शिविरमा नाकको एलर्जी भएमा नाकमा मासु पलाएको त्यसै गरी ग्यास्ट्रिकका कारण घाँडीमा अटकिएको समस्या भएका कारण कानको जालीमा फुवाल परेको बिरामीलाई बढ़ी देखिएको शिविरमा सहभागी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईले जानकारी दिनुभएको छ। शिविरमा आएका जाँच गराएका बिरामीलाई अपरेशन गर्नु परेको अवस्था देखिएमा बीएन अस्पताल नेपालगंजले विशेष छूटमा अपरेशन गर्ने योजना बनाएको छ। शिविरमा जाँच गराएका केही बिरामीहरूमा अपरेशन गर्नुपर्ने देखिएकाले

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोजसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25

0: गतेसम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
0: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गतेसम्म,
0: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
0: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
0: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सम्मानित समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा हरेक हप्ताको आइतबार बिहान 5:30 बजेदेखि 5:45 बजेसम्म प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धनराज साईको तर्फबाट हार्दिक स्वागत साथै ख्रिष्टीय आयोजन जय मसीह तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाज्यूहरूबाट बाइबली आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन क्रोस प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको सुरुवात गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन गीतपछि अबको समय रहेको छ बाइबलीय प्रवचनको, र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर ख्रिस्टी एकता समाज कैलालीका सल्लाहकारसँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा, आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद धनराज भाइ। श्रोतागण प्रिय नमस्कार, जय मसीह। हुन्छ, हामी सानो प्रार्थना गर्नेछौ आज। पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर, त्रि एक परमेश्वर, हामी तपाईँको आदर अनि सम्मान गर्दछौं। तपाईँलाई धन्यवाद दिन्छौं परमेश्वर आजको समयको लागि। तपाईँ अचम्मको अनि उद्योगको पिता हुनुहुन्छ। हामीलाई सृष्टि गर्नुभयो, यो पृथ्वीलाई सृष्टि गर्नुभयो। तपाईँले हामीलाई राम्रोसँग चिन्नुहुन्छ, जान्नुहुन्छ, बुझ्नुहुन्छ, र हामीका भित्रका कुरा, बाहिरका कुरा सबै तपाईँलाई थाहा छ। एक एक सानो कुरादेखि लिएर ठूलो कुरासम्म हामी तपाईँलाई महिमा दिन्छौँ परमेश्वर। हाम्रा भूल घटी कमी छन् क्षमा गर्नुहोस्। हामी सामुदायिक एफएम मेगाहर्ज 101 टिकापुरलाई विशेष प्रार्थना गर्छौं। यसमा काम गर्ने कमिटी, कर्मचारी, सरोकारवालाहरू सबैको लागि हामी प्रार्थना गर्छौं। हामी विशेष गरेर यस क्षेत्रमा भएका सम्पूर्ण धार्मिक मानिसहरूको लागि विशेष प्रार्थना गर्छौं। अस्पतालको लागि प्रार्थना गर्दछौं परमेश्वर पिता। अस्पतालमा भएका डाक्टर, वैद्य, नर्स, कर्मचारी तथा बिरामीहरूलाई तपाईँले निको बनाइदिनुहोस् भनी प्रार्थना गर्छौं। यो गर्मीयाम छ र झाडा पखाला र डायरिया, डिसेन्ट्री, विभिन्न रोगहरू छन्। धेरै अस्पतालमा घनीभूत बिरामीहरू दैनिक 600 भन्दा बढ्दा आइराखेका छन्। तपाईँले सबैलाई धीरजको आत्मा दिनुहोस्, सबैलाई बुझ्ने बुझाउने आत्मा दिनुहोस्, र कति कुरा जाँच गर्नलाई अप्ठ्यारो हुन्छ, असहज हुन्छ, कति कुरा यहाँ नभएर बाहिर जानुपर्छ, तपाईँले सबैलाई सहायता गर्नुहोस् पिता। हामी विशेष गरेर विन्ती गर्दछौ फेरि पनि, यो टिकापुर क्षेत्रमा तपाईँको आशिष अनुग्रह खनाइराख्नु भएको लागि धन्यवाद चाहन्छौ। व्यापारी वर्ग, कर्मचारी वर्ग अनि शाही सशस्त्र गण, प्रशासन, नगरपालिकाको लागि हामी विशेष गरेर प्रार्थना गर्दछौ। यो साल तमामको नजिक नजिक आएको छ, सबैको काम धेरै ठूलो कामहरू छ, धेरै ठूलो नगरपालिका छ। तपाईँलाई धन्यवाद चाहन्छौ परमेश्वर। हामी यस्तो सुन्दर ठाउँमा बस्न पाएका छौं। सबैलाई तपाईँले राम्रो राख्नु भएको लागि धन्यवाद चाहँदछौ। हाम्रा भूललाई क्षमा गर्नुहोस् र यो सानो बिन्ती प्रार्थना हामीलाई मुक्ति दिने, हामीलाई शान्ति दिने, हामीलाई जीवन, अनन्त जीवन दिनुहुने येशु मसीहको नाउँद्वारा माग्दछौ। सुनकरण ग्रहण गर्नुहोस्, आमेन। धन्यवाद। हामी पवित्र धर्मशास्त्रदेखि हेर्नेछौ, र विशेष गरेर हामी अस्ति नै हेर्दै थियौं आचार संहिताको विषयमा, गर्ने वातावरण सृजना गर्ने फिलिप्पी 1:1-3 र कलसी 1:3-4 वातावरणमा चाहिँ सृजना गर्ने पवित्र धर्मशास्त्र बाइबलबाट फिलिप्पीलाई लेखेको पावल प्रेरितको पत्र प्रस्तुत गरे मैले। 4:1-3 फिलिप्पीको र कलसीको 1:3-4 हेर्नलाई, कुनै पनि असल कार्य र खाँचो आवश्यकता दिने वा मुठी खोल्ने कुरामा अग्रसर बन्ने बनाउने गर्नुपर्दछ क्रिश्चियनहरूले, र स्थानीय मण्डलीका नीति नियम र बाइबलीय अनुशासनमा बस्ने मण्डली प्रतिको आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्ने कलसी 1:24-29 हामी पढ्यो भने त्यहाँ प्रस्तुत पाइन्छ, र 1 तिमोथी 5:1-16 पढ्यो भने प्रशस्त पाइन्छ। प्रभुको काम तथा सेवा गर्दा सामूहिक हित वा भलाइका कुराहरूमा बढ़ी जोड़ दिने र समाज रूपान्तरणका लागि अग्रणी भूमिका निर्वाह गर्ने गलाती 6:9-10 उल्लेखित छ। मण्डली वा अन्य सामूहिक कार्यक्षेत्रका चल अचल सम्पत्तिलाई सुरक्षित र व्यवस्थित राख्ने मण्डली मत्ती रचित सुसमाचार 21:12-13, लुका रचित सुसमाचार 16:1-12 प्रस्तुत गरिएको छ। यस्तै प्रकारले क्षमादान, मेलमिलाप र एकताका कुराहरूमा व्यावहारिक रूपमै पालन गर्ने गराउने मत्ती 5:23-24 पदलाई चाहिँ उद्धृत गरिन सकिन्छ। फिलिप्पी 2:2-5 कलसी 3:13-14 आफूभन्दा फरक व्यक्ति र उनीहरूका वरदानहरू अनि अरू मण्डलीका शिक्षा, सिद्धान्तता र अभ्यासहरूलाई आदर गर्ने गराउने एफिसी 4:1-16 र रोमी 12:3-8 उद्धृत छ। सधैँ सकारात्मक सोचका साथ अगाडि बढ़ने र सबैलाई आदरको दृष्टिले हेर्ने हितोपदेश 27:22, मत्ती 7:12 आदि। घर तथा मण्डली परिवारलाई आत्मिक निर्भर बन्न र आफ्नै खुट्टामा उभिन सिकाउने इच्छुक र चासो दिने व्यक्तिहरूलाई परमेश्वरको र कस्तो हुनुहुन्छ भन्ने कुरा बाइबल सम्मत ढंगले बताउने योहन्ना 3:1-21 र यस्तै प्रकारले कार्यलाई
2: हर पल कायम राख्ने फिलिप्पी 1:27 आर्थिक कारोबारलाई पारदर्शी बनाउने तिर्नु पर्ने कुरा सबैलाई तिर्ने र लेनदेनको क्षेत्रमा इमानदार र स्पष्ट हुने रोमी 13:7 हरेकले आफूले पाएको जिम्मेवारी तथा अधिकार बारे थाहा पाउने र आफ्नो कार्यक्षेत्र अधिकार भित्र रहेर मात्र काम गर्ने गराउने गर्नुपर्दछ। आफै नैतिकवान बने असल चरित्र र इमानदारी साथै सधैं प्रदर्शन गर्ने गराउने हुनुपर्दछ। भूल गल्ती गर्नेहरूलाई स्थानीय मण्डलीका नीति नियम अन्तर्गत अनुशासनको दायरा भित्र ल्याउने र आवश्यकता अनुसार कारवाहीका प्रक्रियामा अवलम्बन गर्ने समाजका सबै मानिसहरूसँग मेलमिलापूर्वक बस्ने र निकटतम सम्बन्ध र भातृ प्रेम कायम राख्ने यस्तै प्रकारले समाज तथा मण्डलीमा भएका गरीब दुखी कमजोर आसक्त र असहायहरूप्रति दयालु बन्ने र प्रेम तथा सद्भाव व्यावहारिक रूपमै प्रकट गर्ने हितोपदेश 14:31 र आपद विपद दुःख कष्ट र सबै प्रकारका अप्ठ्याराहरूमा उद्धार तथा राहतका लागि आफू सधैं तयार भई आफूसँग सम्बन्धित मानिसहरूलाई परिचालन गर्ने देशको विकास तथा समुन्नतिका लागि स्थानीय जनता तथा सरकारलाई सहयोग गर्ने मण्डलीमा आउने सबै जात वर्ग वर्ण लिंग र क्षेत्रका मानिसहरूका बीचमा समान व्यवहार गर्ने गराउने अन्य देशहरूबाट आएका परिचित अपरिचित मित्र तथा शुभचिन्तकहरूलाई भित्री तथा बाह्य कुराहरूमा स्थानीय मण्डलीको अगुवाईमा बुद्धिमत्तापूर्ण तरिकाले प्रयोग गर्ने गराउने सामाजिक सद्भाव धार्मिक सहिष्णुता आपसी मेलमिलाप र राष्ट्रिय एकतामा टेवा पुर्याउने प्रकारले मात्रै सामाजिक सञ्जाल र संचार सामग्रीहरूमा आफ्ना विचार तथा धारणाहरू राख्ने। धन्यवाद। जय मसीह। नमस्कार।
0: आदरणीय श्रोता मित्र, अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौं। यसको लागि म आजको वक्ताज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु। हस्त आदरणीय श्रोता मित्र, आजलाई कार्यक्रम यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँले भजन सुन्दै गर्नुहोला। म प्रस्तोता धन्दा साइबिन बिदा हुन्छु। यहाँको आजको दिन आशिषमय रहोस्। धन्यवाद।